0: ओहो दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सूचना सूचना सूचना, श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रमपिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
5: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
4: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान मेजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक, नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर 98480 31।

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेंस।
5: नमस्ते दाइ।
6: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यो त भाइ।
5: विदेश जान आटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
6: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
7: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
8: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
9: हाम्रा विशेषताहरू:
8: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
9: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
8: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
9: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
8: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
9: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
8: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
9: सम्पर्क फोन नम्बर 081530274 र 98580-21822।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Yo Krishna Sar FM
11: 94 megahertz. Krishna Sar jatti ke tez.

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 12 गते शुक्रबार, अगस्त 28 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको पूर्णिमा तिथि, रक्षाबन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन अनि संस्कृत दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा बाढीपछि 977 जना अझै सम्पर्कविहीन, 389 शव फेला। अझै बाढी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाको अनुरोध।
1: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड संकलन, राहत पुनर्स्थापनामा सहयोग गर्न 8 दलको अपील।
0: काङ्ग्रेसको 15 महाधिवेशन अघि बढाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क। खाद्यान्न अभाव र कालो बजारी हुन नदिन सरकारी निकाय सक्रिय।
1: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त। इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी। सहमतिका लागि मध्यस्थता भइरहेको पाकिस्तानको भनाई।
0: र एसएससी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित, टप एन्ड टी20 सिरिजमा नेपाल सेमी फाइनल होटबाटै बाहिरियो। ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख भन्दा बढी पुरस्कार पाउने।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा रसुवा बाढीपछि विभिन्न सरोकारवाला निकायबाट कोषमा रकम जम्मा गर्ने क्रम सुरु भएको प्रसङ्ग।
2: राष्ट्रिय विपत्तिमा निजी क्षेत्रले सरकारलाई खुलेर सहयोग गरेको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको हो। विपत्को घडीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौं रुपियाँ सहयोगको घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्र 20 करोड रुपियाँ हाराहारीमा नगद सहयोगको घोषणा तथा प्रतिबद्धता देखिएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छ। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ। हिजोदेखि अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट प्राप्त सहयोग ग्रहण गर्न थाल्नु भएको छ। कुमारी बैंकले हिजो नै 3 करोड रुपियाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक ठूलो संख्यामा विभिन्न संघ संस्था र कम्पनी र व्यक्तिले सहयोगको घोषणा समेत गरेका छन्। हालसम्म बिओआइडी र नेपाल स्थित आधिकारिक वितरक साइमेक्स एक प्रणालीले 7 करोड रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् भने रकम उद्धार, उपचार, तत्कालीन राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्रयोग गर्ने गरी सरकारको आधिकारिक संयन्त्र मार्फत परिचालन गर्ने समेत जानकारी गराइएको छ।
1: यसैबीच भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिको खोज, उद्धार, राहत तथा पूर्वाधार पुनः सञ्चालनका लागि सरकारले राष्ट्र सेवा कर्मचारीको मासिक तलब कटौती गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्मचारीको तह अनुसार 2-3 दिनदेखि 10 दिनसम्म तलब काट्ने निर्णय गरेको छ, जस अनुसार सबैभन्दा धेरै राजपत्राङ्कित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीको मासिक तलब कटौती गरिनेछ। यस श्रेणीका कर्मचारीको 10 दिन बराबरको तलब कटौती गरी कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। राजपत्राङ्कित तृतीय र द्वितीय वा स्वसरहका कर्मचारीको 7 दिन, राजपत्र अनङ्कित वा स्वसरहका कर्मचारीबाट 5 दिन तथा श्रेणीविहीन कर्मचारीबाट 2 दिनको तलब कटौती गर्ने निर्णय गरिएको छ। उक्त तलब कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरिनेछ। सबै तहका कर्मचारीको तलब कटौती गर्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 करोड रुपियाँ जम्मा हुने बताइएको छ। उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रणको कार्यालय मार्फत कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनधनको ठूलो क्षति भएकोले विपद पीडित नागरिकको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्रता दिइरहेको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनु भएको छ।
2: बाढी पीडितलाई सहयोग गर्ने नाममा ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले समेत सचेत गराएको छ। ब्युरोले फर्जी राहत कोष, नक्कली क्युआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम माग्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएनसँग कुरा गर्दै ब्युरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
1: रसुवाको भोटेकोशी बाढीमा परि हालसम्म 389 जनाको शव फेला परेको छ भने 977 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार बाढीबाट 73 जना घाइते छन्। सम्पर्कविहीन मध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालय कार्यालयका 15, अध्यागमन कार्यालयका 4 तथा रसुवाका 161 र मकवानपुरका 66 जना रहेका छन्। नुवाकोटबाट एकजना सम्पर्कविहीन रहेको पनि विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 छ। नेपाल भ्रमणमा आएका वा विदेशमा बस्ने नेपाली नागरिक मध्ये 127 जना पनि सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 13,295 सुरक्षाकर्मी परिचालित छन्। उद्धारका लागि नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर परिचालन गरिएको छ। हालसम्म हेलिकप्टरबाट मात्रै 1,976 जनाको उद्धार गरिएको प्राधिकरणले बताएको छ। बाढीबाट घाइते भएका 130 जना मध्ये 67 जना विभिन्न अस्पतालमा उपचाररत अवस्थामा छन्। 48 जना उपचारपछि डिस्चार्ज भएका छन् भने 14 जनालाई अन्य अस्पतालमा पठाइएको छ। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने त्रिवी सेक्सन अस्पतालमा उपचार र 6 घाइते आइसियूमा छन्, जसमध्ये 3 भेन्टिलेटर इन्टुबेटेड अवस्थामा रहेको जानकारी दिइएको छ। बाढीका कारण अवरुद्ध सडक खुलाउने काम पनि चलिरहेको बताइएको छ। देवीघाटको सडक अवरोध हटाइसकिएको र गल्छी, विदुर, त्रिशुली तथा बैरिनी मुगलिन सडक खण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको प्राधिकरणले बताएको छ। धुन्छे, ग्राङ खण्ड, विदुर, त्रिशुली, ढुङ्गे खण्ड तथा अन्य प्रभावित सडकमा समेत भारी उपकरण परिचालन गरी सडक सञ्चालनको प्रयास गरिएको छ। सरकारले बाढी प्रभावितका लागि रसुवामा 1, नुवाकोटमा 1 र धादिङमा 50 लाख रुपियाँ गरी कुल 2,50 लाख रुपियाँ नगद पठाएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री समेत पठाएर वितरणको काम अगाडि बढाइएको प्राधिकरणको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा थप जोखिम कायमै रहेको छ। भदौ 11 गते बिहान 11:44 सेटेलाइट तस्विरको प्रारम्भिक विश्लेषणमा रसुवागढी नाकाबाट करिब 18 माथिल्लो तटीय क्षेत्रमा लेन्दे खोलाको बहाव अवरुद्ध भई करिब 0.11 वर्ग किलोमिटर क्षेत्रमा ताल बनेकाले उक्त ताल विस्फोट भएर फेरि बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाका प्रमुखले सिआइएनसँग बताउनुभयो।
3: चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै पनि बाँकी छ, त्यो भरिएर खोलिराखेको अवस्था चाहिँ छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो। त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढी भन्दा धेरै कम चाहिँ हो। त्यति ठुलो बाढी चाहिँ आउँदैन फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
1: उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढी आउन सक्ने बताउँदै हुनुहुन्थ्यो बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली। बाढी पूर्वानुमान शाखाले थप सतर्कता अपनाउन पनि भनेको छ। प्रभावित परिवारका लागि ठूलो परिमाणमा राहत सामग्री आवश्यक रहेको पनि विपद व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रभावितका लागि 8,692 टेन्ट, त्यही संख्यामा त्रिपाल, 39,114 कम्बल तथा सुत्ने सामग्री, खाना पकाउने सामग्री, स्वच्छता सामग्री र खाद्यान्न आवश्यक रहेको उल्लेख गरिएको छ। आपतकालीन यातायातका लागि 50-60 मिटर लम्बाइका 30 बेली ब्रिज आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ।
2: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदको बेलामा नागरिक तहबाट हुने गल्ती,
4: प्रकोप पर्यटन नगरौँ, त्यहाँ हेर्न जाने भिड गर्ने भिड गरिदिँदै नगर्नुहोस् कि, काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि।
1: राहत पुनस्थापनामा सहयोग गर्न 8 दलको अपिल, काङ्ग्रेसको 15 महाधिवेशन अघि बढाउने बाटो खुला, विद्युत र राष्ट्रिय सडक सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो, त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
6: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
5: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
6: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
5: फोन नम्बर 081-530-398। आज म एकदम खुसी छु।
7: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
5: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
7: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानु।
5: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
7: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
5: ल सुन, त्यसो भए 98-580-40-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
7: ल ल हुन्छ हुन्छ ल।
1: पत्र पत्रिकाको खबर।
2: आजको कारोबारको पहिलो पृष्ठमा एक वर्षमा निजी क्षेत्रले 4 खर्ब पनि लगेन ऋण शीर्षकमा परिवर्तन देवकोटाले लेखेको खबर छ। राजनीतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गत आर्थिक वर्षमा निजी क्षेत्रमा 3.59 अर्ब रुपियाँ मात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको 6% भन्दा केही बढी हो। 2083-84 कुल कर्जा 58.57 अर्ब रुपियाँ प्रभाव भएकोमा गत आर्थिक वर्षमा 6.5% मात्रै कर्जा विस्तार हुन सकेको हो। त्यस्तै भित्रपृष्ठमा रसुवा बाढीका कारण हराइरहेका व्यक्तिहरू र सङ्ख्याको बारेमा खबर प्रकाशित छ। रसुवा बाढी पछि कर्णालीका 216 सम्पर्कविहीन छन् भने 31 सम्पर्कमा आएका छन्। यसलाई हेमन्त केसीले सुर्खेतबाट खबर लेख्नु भएको छ। त्यस्तै रोल्पाका 24 सम्पर्कविहीन भएका छन्। त्यस्तै बाराका 15 सम्पर्कविहीन भएको खबर प्रकाशित छ भने सुदूरपश्चिमका 95 बेपत्ता भएको, 95 बेपत्ता र प्रहरीको सम्पर्कमा परिवार पुगेको खबर छ। त्यस्तै कास्कीका 14 सम्पर्कविहीन रहेकोमा, पोखरामा 9 व्यवहारिसे सब व्यवस्थापन गरिएको दिनानाथ बरालले पोखराबाट खबर लेख्नु भएको छ।
1: अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छापिएको छ। राजनीतिक दलहरू यो दैवी प्रकोपको समयमा एक ठाउँमा उभिएका छन्। विपद व्यवस्थापनका लागि सरकारले स्रोत जुटाउँदै गरेको बारेमा पनि खबर छापिएको छ भने राहत पुनस्थापना र पुनर्निर्माणमा सहयोग गर्न 8 दलको अपिल बारेको खबर पनि छापिएको छ। 8 राजनीतिक दलले बाढी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुनर्निर्माणका लागि मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन विश्व समुदायसँग अपील गरेका छन्। संसदभित्र र बाहिर रहेका राजनैतिक दलले हिजो सर्वदलीय बैठक गरेर संयुक्त राष्ट्रसंघ, बहुपक्षीय विकास साझेदार, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, मित्र राष्ट्र तथा अन्य दात्री समुदायहरूलाई पनि सहयोगका लागि अपील गरेका हुन्। अनि अर्को खबर, आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले नुवाकोटबाट अनि सुदीप कैनीले काठमाडौँबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढी पीडितका लागि कहाँ र कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छुट्टा छुट्टै सामग्रीहरू छापिएका छन्। गोर्खापत्र दैनिकमा जीवित छौं ठूलो सौभाग्य शीर्षकमा ईश्वर चन्द्र झाले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। जोखिम कायमै सतर्कता आवश्यक शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने उद्धार तथा राहत चलिरहेको बारेमा मित्र भण्डारीले लेख्नु

0: बाढी आउँदैछ अरे भनेर माथिबाट बाढी आउँदैछ भनेर खबर प्राप्त भयो. अब त्यसपछि के गर्ने?
1: अब सुरक्षितमा जाने, खोलै खोला भाग्ने होइन, माथिल्लो भागमा भाग्नुहोस् त्यो बाढीले नभेट्टाउने ठाउँमा.
0: जस्तो पूर्व पश्चिम खोला बगिरहेछ भने उत्तर दक्षिणतिर
1: खोलाबाट टाढा, खोलाबाट टाढा माथिल्लो भागमा, माथिल्लो उसमा जाने. बाटै बाटो जाने पनि होइन, खोला बाटो माथि जान्छ भने ठिक छ होइन, तर बाटो तल जान्छ भने बाटो बाटो भागेर खोलालाई तपाईँले त्यो बाढीलाई जित्न सक्नुहुन्न. दौड
0: जति छिटो कुद्नुले पनि सकेन,
1: सक्नुहुन्न.
0: त्यसपछि के गर्ने? अब सुरक्षित ठाउँमा डाँडातिर गइयो, अब के गर्ने?
1: अब त्यहाँ चाहिँ आफ्नो चाहिँ अब भनौँ न सुरक्षित रूपमा कतै बस्न सक्ने अवस्था, अब आफ्नो केही क्षति भएको छैन भने बाढीको नजिकबाट बस्न, अब यसमा के छ भने ठुलो त्रासको कुरा पनि आउँछ. मान्छेहरू त्यही घरमा गएर बस्नु पनि सक्दैनन् कि. त्यो एकदमै मैले भुइँचालोको बेलामा मैले अनुभव गरेको छु कि एउटा मानसिक रूपमा मान्छेलाई असाध्य विक्षिप्त बनाउँछ. हेर्नुहोस् यो
0: आफ्नो मान्छे गुमाएको छ, आफ्नो घर गुमाएको छ, होइन सबै गुमाएको छ
1: होइन. अब त्यो हिसाबमा एकदम यो मानसिक रूपमा पनि एउटा मान्छेहरूलाई चाहिँ काउन्सिलिङ पनि जरुरी हुन जान्छ कतिपय होइन. भन्दाखेरि त्यही ठाउँमा गएर बस्नलाई गाह्रो पनि हुनसक्छ कतिपय त्यही घरमा. अब आफ्नो खानपिनको व्यवस्था गर्नु पऱ्यो. सबभन्दा त अब यस्तो ज्यान बचिसकेपछि पहिला त प्यास लाग्ला. तपाईँसँग यहाँ बोल्दा बोल्दै मलाई यहाँ प्यास लागिसक्यो होइन, भनेपछि त त्यहाँ बस्ने मान्छेलाई त कति घन्टादेखि खाइरहनु भएको छ, खानु पाउनु भएको छैन, पानी प्यास लाग्ला, त्यसपछि भोक लाग्छ एकछिनपछि, त्यसपछि आराम गर्न मन लाग्ला होइन. अब आराम गर्नै जिउले माग्छ, त्यही कुरा प्राकृतिक हो. त्यही कुराहरू चाहिँ व्यवस्था गर्नुपर्छ.
0: अहिले अब सशस्त्र प्रहरी, नेपाल प्रहरीहरू, थुप्रैजना टोलीहरू चाहिँ खोज र उद्धारको लागि खटिनु भएको छ, उहाँहरूलाई कसरी सघाउन सकिन्छ?
1: अनावश्यक भिड नगर्ने मुख्य कुरा होइन. यो अब यो मलाई त अझ सबभन्दा टाउको दुखाइ नै यो टिकटक र उहाँहरूलाई सहज रूपमा काम गर्न दिनुहोस्. त्यो उद्धार त्यो त्यो जुन विपदग्रस्त ठाउँमा चाहिँ त्यहाँ म यसलाई चाहिँ टुरिज्म भन्छु कि, यो विपद यो प्रकोप पर्यटन, यो प्रकोप पर्यटन नगरौँ. त्यहाँ हेर्न जाने भिड गर्ने, भिड गरिदिँदै नगर्नुहोस् कि. काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने, यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ, उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि. काम गर्ने मान्छेलाई त्यो
0: अब यहाँ खोला यत्रो धेरै बगिरहेछ
1: हो,
0: अनि यहाँनिर घरमा उभिएर गरिरहनु भएको छ नि त, यो घरै बगाइदियो भने यत्रोजनाको जिन्दगी.
1: मैले भने त्यो त्यो ठाउँ जुन छ त्यो ठाउँ सुरक्षित छ कि छैन भन्दाखेरि त अब हेर्नुहोस् अब एउटा सिलिन्डर ग्यास भनेको कति पर्छ त, 4,000 रुपियाँ पर्ला, भरिरहेछ भने 4,000 रुपियाँ पर्ला होइन. त्यो 4,000 रुपियाँको लागि ज्यान फाल्नु उचित हो कि होइन? हेर्नुहोस् होइन,
2: हिमबाडी विज्ञ श्री कमल दुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ. सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक.
3: रसुवा बाढीपछि 977 जना अझै सम्पर्कविहीन, 389 सफेला. अझै बाढी आउन सक्ने भएकाले भएका कारण उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाको अनुरोध.
2: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड सङ्कलन. राहत पुनस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग 8 दलको अपिल.
3: काङ्ग्रेसको 15 महाधिवेशन अघि बढाउने बाटो खुला. विपद र राष्ट्रिय सड़क सञ्जालसँग विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क. खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सरकारी निकाय सक्रिय.
2: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त. इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी.
3: र एसिसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित. टप एन्ड टी 20 सिरिजमा नेपाल सेमी फाइनल होटबाट बाहिरियो. ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख बढी पुरस्कार पाउने.
2: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले फितकौली .com राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौँ. व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय नेपाली क्रिकेटको खस्किँदो अवस्था, जसले नतिजा पनि राम्रो दिन सकिराखेको छैन. तर विश्वभरमा नेपालीलाई चिनाउने एउटा खेलमध्येमा नेपाली क्रिकेट पनि एउटा हो. त्यस विषयमा केही व्यक्तिहरूले पछिल्लो समयमा सामाजिक सञ्जालमा सुझावहरू आफ्नो विचारहरू पनि राख्दै आएका छन्. यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ. खुल्ला मैदानमा एकजना युवा थचक्कै बसेका छन् भुइँमा, एक्लै बरबराइरहेको जस्तो देखिन्छ. केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, क्रिकेटले नेपाललाई चिनाएको थियो, फेरि हिजोआज चाहिँ किन हरिबिजो.
3: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भनौँ. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद.
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज. कृष्ण सार जत्तिकै तेज.
6: अब प्रस्तुत छ पश्चिम डायरी.

0: नमस्कार नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा लक्ष्मी तिमिल्सेनाको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरूबाट। रसुवा बाढीमा दुई भारतीय सहित माकेका 22 बेपत्ता, बेलायती प्रधानमन्त्रीको नेपाललाई 1 अर्ब सहयोगको घोषणा। मानव सेवा आश्रममा निशुल्क विशेषज्ञ छाला रोग स्वास्थ्य शिविर, रसुवा बाढी पीडितका लागि सहयोग गर्न बाँकी प्रशासनको अपिल। घर फर्किए गोर्खामा अलपत्र परेका बर्दियाका 40 युवा, मानसरोवर जाने तीर्थयात्री बोकेका 40 बस सम्पर्कविहीन। र लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य, नेपालगञ्जमा पुरुष अन्डर 18 अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: भोटेकोशी प्रभावित क्षेत्रमा 22 जना बेपत्ता भएको नामावली आएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले 22 जनामध्ये 16 जना बाँकेको स्थायी बासिन्दा, 4 जना अस्थायी बासिन्दा र 2 जना भारतीय भएको बताउनु भएको छ। प्रजय तामाङले प्रहरी, कर्मचारी, कामदार र केही घुम्न गएका व्यक्ति बेपत्ता भएको जानकारी दिनुभयो। भदौ 10 गते रसुवा हुँदै आएको भोटेकोशीको बाढीले विभिन्न जिल्लाका ठूलो संख्या बेपत्ता भएका छन्। सरकारले खोजी कार्य जारी राखेको छ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले ₹3 करोड आर्थिक सहयोग प्रदान गरेको छ। ब्याङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको हो। राष्ट्रिय वाणिज्य ब्याङ्क सञ्चालक समितिका अध्यक्ष डाक्टर सुमन दाहालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सहयोग स्वरूप 3 करोडको चेक हस्तान्तरण गर्नुभएको हो। उक्त कार्यक्रममा ब्याङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। भोटेकोशीसँगै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। नेपालगञ्जको आदर्शनगरस्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकमा छाला सम्बन्धी समस्या बढ्दै गएपछि निशुल्क विशेषज्ञ छाला रोग स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। मानव सेवा नै धर्म हो भन्ने मूल उद्देश्यका साथ आयोजित शिविरमा आश्रममा रहेका आश्रित ज्येष्ठ नागरिकको छाला रोग परीक्षण, उपचार तथा स्वास्थ्य परामर्श प्रदान गरिएको हो। भेरी अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमन कुमार झा र कोहलपुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुधन बुढाथोकीको विशेष पहलमा शिविर आयोजना गरिएको हो। शिविरमा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूमा देखिएको एलर्जी, फङ्गल इन्फेक्सन, स्केबिज लगायतका छाला सम्बन्धी समस्याको परीक्षण गरिएको थियो। विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्श र औषधि समेत निशुल्क उपलब्ध गराइएको थियो। शिविरमा डाक्टर झासहित समाजसेवी टोप्रा जैसीको सहभागिता रहेको थियो। असहाय तथा आश्रित नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्न जिल्लावासीमा अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले बिहिबार एक अपिल जारी गर्दै 2083 भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विपदको यस घडीमा सहयोगका लागि आग्रह गरेको हो। अपिलमा बाढीमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावितको खोज, उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिइरहेको उल्लेख गरिएको छ। प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दै दीर्घकालीन रूपमा पुनर्स्थापना गर्न आवश्यक रहेकाले आर्थिक सहयोग गर्न आग्रह

0: बैंकको खाता उपलब्ध गराइएको छ। सरकारले पनि रसुवाबाडीबाट प्रभावित नागरिकको उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न देशवासीलाई अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले विपदको समयमा मानवीय सहयोगमा जुट्न सम्पूर्ण बाँकेवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा आग्रह गरेको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग गर्न बेलायतले 50 लाख पाउन्ड अर्थात् 1 अर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। साउथ वेल्सको भ्रमणका क्रममा बर्नहमले भन्नुभयो, नेपालमा घटेको घटनाले निकै भयावह तस्विर देखाएको छ। उहाँले तत्काल कदम चालिँदै गरेको र बेलायती नागरिकहरूले 24 घण्टा सहयोग प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले बेलायतले उक्त क्षेत्रमा कन्सुलर सहयोग सम्बन्धी कर्मचारीहरू खटाइरहेको जानकारी समेत दिनुभएको छ। नेपाल प्रहरीबाट प्राप्त पछिल्लो जानकारी अनुसार हाल 33 जना बेलायती नागरिक बेपत्ता रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, स्वाभाविक रूपमा हाल केही बेलायती नागरिकहरू बेपत्ता भएको अनुमान गरिएको छ र यस्तो अत्यन्तै पीडादायी तथा भयावह परिस्थितिमा हामी उनीहरूका परिवारलाई सक्दो सहयोग उपलब्ध गराउनेछौँ। बर्नहमले बेलायतले उक्त क्षेत्रमा आपतकालीन उद्धार टोली पठाउने प्रस्ताव गरेको बताउनुभयो, तर यो विषयमा निर्णय गर्ने अधिकार स्वाभाविक रूपमा नेपाल सरकारकै हो। त्रिशुली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुका साथै चालक र सवारी मजदुर समेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। यद्यपि क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उहाँको भनाइ छ। उहाँका अनुसार महासङ्घको आपतकालीन कार्यसमिति बैठकले बाढीबाट क्षति पुगेका सवारी साधनको विवरण सङ्कलन गर्न केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। बाढी पीडित यातायात व्यवसायी तथा मजदुरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्ने गरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो। पश्चिम दायरीमा नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्षको योजना
1: थाहा नभएका विषयहरू पनि छन् थुप्रैहरू, ती विषयहरूलाई चाहिँ हामीले सकेसम्म धेरैभन्दा धेरै व्यापारी कहाँ पुर्याउने, उहाँहरूलाई चाहिँ तपाईँको शिक्षित गराउने, उहाँहरूलाई चाहिँ अवेरनेसका प्रोग्रामहरू लैजाने कार्यक्रमहरू पनि हाम्रो रहन्छ।
0: लगायतका खबर सुनाउन बाँकी नै छन्, तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
4: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
5: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो

0: भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
0: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
0: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
4: यो कृष्णसार FM
5: 94 MHz कृष्णसार जत्तिकै तेज।
6: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको भर्खरै अधिवेशनबाट चिरञ्जीवी ओलीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। अहिले भारतबाट सामान ल्याउँदा सीमा नाकामा केही कडाई गरेपछि व्यापारीहरूमा उत्साह त भरिएको छ, तर अझै पनि नेपालगञ्जको व्यापार व्यवसायमा धेरै समस्या र चुनौती छन्। कुराकानी गर्दै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओली,
7: समग्रमा चाहिँ अहिले हेर्दा चाहिँ हामीले उद्योगी व्यवसायहरूका समस्याहरू के हुन्, ती समस्याहरूलाई पहिले पहिचान गर्ने, त्यो गरिएका पहिचान गरिएका मुद्दाहरूलाई चाहिँ कुन निकाय अथवा कुन विभाग अन्तर्गत, नेपाल सरकारका कुन विभाग अन्तर्गतका समस्याहरू हुन् त्यहाँसम्म पुर्याउने र त्यो कार्यान्वयन गर्नलाई के असहजता छ त्यसलाई चाहिँ सहजतर्फ लैजानका लागि हाम्रो मेन रोल प्ले हुन्छ भन्ने लाग्छ मलाई।
8: जस्तै हामीले कार्यकालदेखि तपाईँ चाहिँ उद्योग वाणिज्य सङ्घमै कार्य समितिमै चाहिँ हुनुहुन्छ, अब यहाँलाई व्यापारीका व्यवसाय का समस्याहरूको विषयमा यहाँ चाहिँ जानकार नै हुनुहुन्छ, खासमा कस्तो खालको चाहिँ समस्या व्यापारीहरूका छन् र त्यसलाई समाधान गर्नको लागि यहाँको पहल कस्तो रहनेछ?
7: मुख्य कुरा व्यापारीको समस्या भनेको नेपालगञ्जको जुन गिर्दो क्रममा रहेको व्यापार थियो, त्यो व्यापारलाई माथि उठाउने मूल एजेन्डा थियो हाम्रो, होइन हिजोदेखिकै एजेन्डा हो त्यो। त्यसलाई माथि कसरी उठाउन सकिन्छ भने यहाँ कन्ज्युम गर्ने उपभोक्ताहरू जुन सीमा पारी गएर बढीभन्दा बढी चाहिँ खरिद गर्ने प्रवृत्ति थियो, त्यो केही हदसम्म हाम्रो मुद्दाहरूले अहिले संस्थागत रूपमा चाहिँ सफलता प्राप्त गरेको हामीलाई महसुस भएको छ र पछिल्लो समयमा सरकारले नै देशभरिका सबै नाकाहरूलाई एक किसिमको टायर गर्ने सिस्टम ल्यायो। टायर भनेको सरकारी नीति अनुसार चाहिँ कार्यान्वयन गर्ने जुन विधि बनाएको छ त्यो विधिले हामीलाई केही न केही राहत गरेको छ, एउटा कुरा त होइन, किनभने व्यापार गर्ने व्यवसाय गर्ने हाम्रा व्यवसाय साथीहरूले उपभोक्ता नै पाएनन् भने अथवा हामीले पाइनौँ भने हाम्रो व्यवसाय हुँदैन र कमाएको पैसाबाट कर तिर्ने कुरामा हामीलाई समस्या छैन। समग्रमा हामीले व्यापार हुने वातावरण कसरी गराउने भन्ने मूल मुद्दा हो, होइन अझै यसलाई संस्थागत गर्ने टाइम संस्थागत गर्ने विषयमा हाम्रो सरकारसँग मुद्दागत रूपमा चाहिँ हाम्रो सधैँ विभेद भइरहनेछ र उहाँहरूलाई हामी दबावका रूपमा चाहिँ सधैँ कार्यान्वयन गर्ने कुरामा चाहिँ रहिरहने कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। होइन
8: व्यापारीहरू जस्तै अधिकार सँगसँगै उनीहरूले दायित्व पनि बोध गर्नुपर्ने हुन्छ, होइन जस्तै सरकारको लागि उपभोक्ताहरूको लागि, त्यसमा उद्योग वाणिज्य सङ्घको तर्फबाट के कस्तो चाहिँ पहल रहन्छ त?
7: हाम्रो अब हामीले व्यवसायहरू आम व्यवसायहरू जति हुनुहुन्छ उहाँहरूलाई पहिला कुरा त जो करका विषयमा चाहिँ चाहिँ धेरै कुराहरू नलेज छैन, उहाँहरूलाई नलेज गराउने, नलेज दिने, उहाँहरूलाई कर शिक्षाका कार्यक्रमहरू हुनसक्छ, करसँग सम्बन्धित विषय अन्तर्क्रियात्मक कार्यक्रम हुनसक्छ, यी सबै विषयहरू राखेर उहाँहरूलाई विभिन्न पक्षहरूसँग छलफल गराउने अन्तर्क्रिया कार्यक्रमहरू गराउने, जसले करका दरहरूको विषयमा कर यो गर्दा चाहिँ हामीलाई सही हुन्छ, यो गर्दा गलत हुन्छ, जानी नजानी भएका गल्तीहरूलाई चाहिँ कसरी सुधार गर्न लैजाने, फेरि चाहिँ कसरी चाहिँ तपाईँको थुप्रै समय हामीले कतिपय समयमा यो समयभित्र चाहिँ कर तिरिएन भने जरिमाना लाग्छ भन्ने कुरा थाहा नभएका विषयहरू पनि छन् थुप्रैहरू। ती विषयहरूलाई चाहिँ हामीले सकेसम्म धेरैभन्दा धेरै व्यापारी कहाँ पुर्याउने, उहाँहरूलाई चाहिँ तपाईँको शिक्षित गराउने, उहाँहरूलाई चाहिँ अवेरनेसका प्रोग्रामहरू लैजाने कार्यक्रमहरू पनि हाम्रो रहन्छ, जो अधिकार सँगसँगै दायित्व पनि पुरा गर्ने विषय यो हुन सक्छ।
8: बजार अनुगमन गर्दाखेरि होइन व्यापारीहरूबाट नै कालो बजारी भएको पाइन्छ होइन, त्यसमा उद्योग वाणिज्य सङ्घको तर्फबाट होइन व्यापारीहरूलाई सचेत गराउने, दायित्व बोध गराउने पक्षमा कस्तो खालको तपाईँको नेतृत्वले पहल चाहिँ गर्छ?
7: अब यो विषय तपाईँले भने जस्तो बजारमा आएका कालाबजारीका विषय चाहिँ त्यति मुद्दा अब जसरी बाहिर बनाइएको छ त्यस्तो मुद्दा छैन तपाईँलाई मैले जानकारी गराउँदा। एउटा कुरा के हो भने आजभन्दा झन्डै 10-15 दिन अगाडि सदर लाइनमा नेपाल सरकारका अधिकारीहरू गएर चाहिँ त्यहाँ ग्यास पसलमा गएर तपाईँको ग्यास लुकाएर राखेको रहेछ, त्यसकारणले हामीले कारवाही गऱ्यौँ भन्ने नेपाल सरकारका अधिकारीहरूको भनाइ थियो। मैले के भने कालाबजारी भनेको कालाबजारी गरेको भनेको जसले कृत्रिम अभाव गराएर 2000 को सिलिन्डरलाई 3000 बेच्छ त्यसलाई पो कालाबजारी भन्छन्। उसले राखेको छ आफ्ना कस्टमरहरूका लागि भनेर लिस्टेड गरेर राखेको, उसले आफ्ना नियमित कस्टमरलाई दिने राखेको चाहिँ ग्यास जुन थियो त्यो ग्यास उसले राख्न पाउनुपर्छ भन्ने तर्क गर्दा पछि उहाँहरू कन्भिन्स हुनुभयो होइन, उहाँहरूले लिस्ट बनाएर राख्नु भएको थियो, उहाँका नियमित कस्टमरलाई दिने पहिलो प्रायोरिटी हो, त्यसपछि त्यहाँ भन्दा बाहिर दिनु होला। यदि तपाईँले 2000 को सिलिन्डरलाई 3000 बेच्छ भने त्यो कालाबजारी होइन, त्यो सबै ठाउँमा हुँदैन। र जसले जानी जानी कालाबजारी गर्छ त्यसलाई कारवाही हुनुपर्छ भनेर हामीले भनेका छौँ। त्यसमा हाम्रो रोकटोक काहीँ पनि हुँदैन, सिस्टमेटिक तरिकाले अनुशासित भएर राज्यको कानुनमा रहेर हामीले व्यापार गर्नुपर्छ, त्यो बाहेक दायाँ बायाँ गर्ने मान्छेलाई कारवाहीको प्रक्रियामा ल्याउनै पर्छ, हाम्रो पनि माग हुन्छ र उहाँहरूलाई चाहिँ कारवाही गर्दा हाम्रो अवरोध काहीँ पनि हुँदैन, हामी सहयोग नै गर्छौँ।
6: नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओली र शम्भु थारू। अब बाँकी समाचार। गोर्खामा अलपत्र परेका बर्दियाका 40 युवा घर फर्किएका छन्। चिनिया नान्टोङ कम्पनीमा कार्यरत युवा र कम्पनीका म्यानेजर बीचको विवादपछि 3 दिनसम्म अलपत्र परेका युवाहरू एक सातापछि घर फर्किएका हुन्। रोजगारीको सिलसिलामा गोर्खा पुगेका 40 जना युवाहरू अलपत्र अवस्थामा परेको र उद्धारका लागि आग्रह गर्दै बर्दियाका सांसद ठाकुरसिंह थारूले प्रतिनिधि सभामा माग गर्नुभएको थियो। आफूले त्यहाँको स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दा समेत सुनवाई हुन नसकेको भन्दै उहाँले गृह मन्त्रालयको ध्यान आकर्षण गराउनु भएको थियो। लगत्तै गृह मन्त्रालयको निर्देशन र सम्बन्धित स्थानीय तहको पहलमा 40 जना स्थलमार्ग हुँदै बर्दिया पुगेका हुन्। गोर्खाको शहीद लखन गाउँपालिका वडा नम्बर 4 अलपत्र परेका कामदार र चिनिया कम्पनी नान्टोङका प्रतिनिधिबीचको सहमति पश्चात उनीहरू बर्दिया फर्किएका हुन्। शहीद लखन गाउँपालिका वडा नम्बर 4 वडाध्यक्ष एम बहादुर थापाका अनुसार ताक्लुङ स्थित निर्माणाधीन सिन्जाली माध्यमिक विद्यालय निर्माण गरिरहेका नान्टोङ कम्पनीमा कार्यरत सुपरभाइजर र कामदारहरूबीच भदौ 6 गते आपसी विवाद भएको थियो। लुम्बिनी प्रदेशसभाको चालु 8 अधिवेशन बिहिबार राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ। भदौ 9 गते बसेको लुम्बिनी प्रदेशको मन्त्री परिषदको बैठकले गरेको सिफारिसलाई प्रदेश प्रमुख कृष्ण बहादुर घरतिमगरले स्वीकृति गर्नुभएको हो। नेपालको संविधानको धारा 183 उपधारा 2 प्रदेश प्रमुखले बिहिबार रातको 12 बजेदेखि लागू हुने गरी चालु 8 अधिवेशन अन्त्य गर्नुभएको हो। यो अधिवेशनबाट सरकारलाई विश्वासको मत दिनेदेखि चालु आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट पारित गर्नुका साथै महत्त्वपूर्ण विधेयक पारित भएका छन्। 2 आर्थिक विधेयक र थारू समुदायको प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यस अधिवेशनमा पारित भएको छ। लुम्बिनी प्रदेशका सभामुख तोलाराम घरतिमगरले 8 अधिवेशन समग्रमा उपलब्धिमूलक भएको बताउनुभयो। 2083 वैशाख 17 गतेदेखि सुरु भएको यो अधिवेशनको 19 बैठकले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिलाएको थियो। राष्ट्रिय परिचय पत्र बनाउनेको चाप बढेसँगै आइतबार बिदाका दिन पनि सेवा जारी लगायतका खबर सुनाउन बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
1: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा सुरु भएको छ।
9: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
1: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
9: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
1: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
9: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
10: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
11: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट प्राली धम्बोजी कुलमा पछाडि। सम्पर्क नम्बर 081-538-055 र 98-588-964।
12: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
13: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। सरकारले विभिन्न कार्यका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयमा परिचय पत्र बनाउन जानेहरूको घुइँचो लाग्ने गरेको छ। राष्ट्रिय परिचय पत्र बनाउनेहरूको घुइँचो प्रशासनमा बढेसँगै सेवा लिनका लागि घन्टौँ कुर्नुपर्ने बाध्यता बनेको छ। बाहिरबाटै फर्म भरेर पुग्दा पनि अन्य प्रक्रिया पुरा गरेर 8 छाप र फोटो खिचाउन 4-5 घन्टासम्म नै कुर्नु पर्यो। एक सेवाग्राहीले भन्नुभयो, ढिलो पुग्ने सेवाग्राहीले सेवाका लागि टोकन नपाएर अर्को दिन कुर्नुपर्ने अवस्था प्रशासनको राष्ट्रिय परिचय पत्र शाखामा देख्न सकिन्छ। जिल्ला प्रशासन कार्यालय बाँकेले राष्ट्रिय परिचय पत्र बनाउनेहरूको संख्या वृद्धि हुँदै गएपछि बिदाका दिन आइतबार पनि सेवा दिँदै आएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले राष्ट्रिय परिचय पत्र लिनेहरूको संख्या उल्लेख्य बढेपछि बिहिबार सूचना जारी गरेर आइतबार पनि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह हुने सूचना जारी गर्नुभएको छ। नेपाल रेड क्रस सोसाइटी बाँके जिल्ला शाखामा सञ्चालित तातो हावा पूर्वानुमानमा आधारित पूर्व कार्य कार्यक्रम अन्तर्गत आयोजना गरिएको 3 दिने नगद तथा भौचर सहायता आपतकालीन अवस्थामा लैङ्गिक हिंसा तथा तातो हावा सम्बन्धी पूर्वानुमानमा आधारित तालिम नेपालगञ्जमा आयोजना गरिएको छ। तालिममा नगद तथा भौचर सहायता, आपतकालीन अवस्थामा लैङ्गिक हिंसा न्यूनीकरण, तातो हावा तथा गर्मी लहर सम्बन्धी पूर्वानुमान, सन्देश प्रवाह, रेड क्रस अभियानको प्रचार प्रसार, स्थानीय आपतकालीन कार्य सञ्चालनको भूमिका तथा कामका विषयमा जानकारी गराइएको थियो। नेपाल भारत सीमावर्ती क्षेत्रका यात्रुका लागि रेल यात्रा थप सहज हुने भएको छ। भारतको रूपैडिया स्थित नेपालगञ्ज रोड रेल स्टेसनबाट वाराणसी र गोण्डासम्म ब्रोड गेज रेल सेवा भदौ 15 गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ। आमान परिवर्तन र विद्युतीकरणको काम पूरा भएपछि नयाँ रेल सेवा सञ्चालनको तयारी गरिएको हो। नेपालगञ्ज रोडसहित बाबागञ्ज, नानपारा, मटेरा, ऋषिया र बहराइच रेल स्टेसनको पुननिर्माण तथा स्तरोन्नतिको कामपछि सीमावर्ती रेल कनेक्टिभिटी थप विस्तार हुने भएको हो। विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले सातवटै प्रदेशमा सञ्चालन गरिने एसियन पेन्स च्याम्पियन्स कप पुरुष अन्डर 18 अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी नेपालगञ्ज आइपुगेको छ। द हिमालयनको आयोजनामा एसियन पेन्ट्सको मुख्य प्रायोजन बिवाइडी र एनसेलको प्रायोजनमा सातवटै प्रदेशमा आयोजना हुने प्रतियोगिताको मुख्य ट्रफी बिहिबार नेपालगञ्ज आइपुगेको हो। नेपालगञ्जको होलील्यान्ड माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच मध्यपश्चिम खेलकुद विकास कार्यालयका कार्यालय प्रमुख महेश चन्दले ट्रफी अनावरण गर्नुभयो। चन्दसहित नेपालगञ्ज 11 स्पोर्टिङ क्लबका स्पोर्ट्स कोअर्डिनेटर घनश्याम थापा, होलील्यान्डका प्रधानाध्यापक दुर्गाल थापा लगायतले ट्रफी अनावरण गर्नुभएको थियो। ट्रफी अनावरण समारोहलाई सम्बोधन गर्दै क्षेत्रीय कार्यालय प्रमुख चन्दले प्रतियोगिताको सम्पूर्ण खेलहरू नेपालगञ्ज रङ्गशालामा सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले खेल क्षेत्रका लागि नेपालगञ्जमा पूर्वाधार भए पनि निरन्तर खेलहरू सञ्चालन नहुँदा पूर्वाधारहरू जीर्ण बन्दै गएको बताउनुभयो। प्रतियोगिताका राष्ट्रिय कोअर्डिनेटर मधुसूदन उपाध्यायले फुटबल खेलमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो। उहाँले स्थानीय स्तरमा लगानी गरेर फुटबल खेललाई अगाडि बढाउन सके नेपालको फुटबलमा ठूलो सम्भावना रहेको बताउनुभयो। प्रतियोगिताको औपचारिक उद्घाटन 2083 भदौ 16 गते दिउँसो 4 बजे महेन्द्र रङ्गशाला नेपालगञ्जमा हुने। स्थानीय आयोजक नेपालगञ्ज 11 स्पोर्टिङ क्लबका स्पोर्ट्स कोअर्डिनेटर घनश्याम थापाले जानकारी दिनुभयो। विद्यालय तहमा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको थापाले बताउनुभयो। उहाँले छनौट प्रतियोगिताका लागि 26 विद्यालयहरूले नाम दर्ता गराइसकेको जानकारी दिँदै शुक्रबार साँझ 6 बजेसम्म नाम दर्ता गर्न सकिने जानकारी दिनुभयो। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। रसुवाबाडीमा 2 भारतीय सहित बाँकेका 22 बेपत्ता, बेलायती प्रधानमन्त्रीको नेपाललाई 1 अर्ब सहयोगको घोषणा। मानव सेवा आश्रममा निशुल्क विशेषज्ञ छालारोग स्वास्थ्य शिविर, रसुवाबाडी पीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल। घर फर्किए गोर्खामा अलपत्र परेका बर्दियाका 40 युवा, मानसरोवर जाने तीर्थयात्री बोकेका 40 बस सम्पर्कविहीन। र लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य, नेपालगञ्जमा पुरुष अन्डर 18 अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म लक्ष्मी पनि बिदा हुन्छु। आज भदौ 12 गते शुक्रबार 28 अगस्तको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल बीर डेंटल बीर डेंटल
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने दाँत भर्ने दाँत निकाल्ने दुखेको दाँतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने रगत पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेँलो खैरो दाँत सानो र ठुलो दाँत छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
7: फोन नम्बर 081-532-375
8: कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
9: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान जम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
10: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
9: विस्तृत जानकारीको लागि रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081-530-244-98
11: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
12: कान्ति आरोग्य अस्पताल छँदैछ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
11: हो र यो अस्पतालमा के सुविधा छन् नि
12: 24 घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू पिआइसियू आइसियू हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
11: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
12: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
11: सम्पर्क नम्बर 081-535-717
13: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
14: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
13: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
14: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
13: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
14: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377
4: मेडिकेयर क्लिनिक
15: महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
16: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ। कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
17: प्रदान गरिने सेवाहरू:
16: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या, एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी, पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ। सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399। खुशीको खबर:
18: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
16: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
18: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
16: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
19: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु।

0: मेगाहर्ज कृष्णसार जतिको तेज। नमस्कार, रेडियो इजलासमा म अधिवक्ता बसन्त गौतमको यहाँलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक हप्ताको बुधबार बिहान 7 बजेदेखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासको आजको शुक्रबारको विशेष अङ्कमा हामी व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा पीडितको न्याय, राज्यको दायित्वको विषयमा बहस गर्न गइरहेका छौँ र बहसका लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालका केन्द्रीय सचिव एवं बेपत्ता परिवारका सदस्य चन्द्रकला उप्रेती र राष्ट्रिय मानवाधिकार आयोग नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारी। रेडियो इजलासमा यहाँलाई हार्दिक स्वागत छ। आराम हुनुहुन्छ? आज हामी विशेष गरेर प्रत्येक वर्षको अगस्त 30 तारिकको दिन व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। द्वन्द्व सकिएको यतिका 20 वर्ष हुन लाग्यो होइन। अहिलेसम्म पनि बेपत्ता पारिएका व्यक्तिहरूको लास र सासको अवस्था सार्वजनिक हुन सकेका छैन। पीडितहरूले न्याय प्राप्त गर्न सकेको अवस्था छैन र राज्यले पीडितलाई न्याय दिन भनेर 2 आयोग, सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्यो 2 पटकसम्म र त्यो आयोगले अहिले पनि त्यहाँ न्यायको प्रत्याभूति दिएको हामीले पाएका छैनौँ। त्यसै गरी अहिले नयाँ सरकार आइसकेपछि राजनैतिक नियुक्ति भनेर करिब 1500 जनाको नियुक्ति बदर खारेज गरेको सन्दर्भमा यी दुवै आयोगकोहरू पनि अहिले पदाधिकारी विहीनको अवस्था छ र यस्तो अवस्थामा पीडितहरूको पछिल्लो अवस्था के छ र राज्यको दायित्व के हुन्छ र पीडितको अधिकार न्याय पाउने कस्तो हुन्छ भन्ने सन्दर्भमा आजको विशेष अङ्कमा हामी चाहिँ बेपत्ता पारेका व्यक्तिहरूको अवस्था, राज्यको दायित्व र पीडितको अधिकारका विषयमा बहस गर्न गइरहेका छौँ। फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत छ। चन्द्रकलाजी, चाहिँ यो दिवस मनाइरहँदा अहिले आम बेपत्ता पीडितहरूको अवस्था चाहिँ कस्तो पाउनु भएको छ?
1: धन्यवाद बसन्त सर। यो अब हामीले चाहिँ वर्षै पछि नै एउटा बेपत्ताको यो दिवस भन्दा पनि एउटा व्यक्तिलाई चाहिँ बेपत्ता पार्न पाइँदैन है भनेर बेपत्ता यो विरुद्धमा चाहिँ गर्न लागेको यो दिवसको सन्दर्भमा चाहिँ विभिन्न यो कार्यक्रम सरकारलाई चाहिँ दबाब दिने कार्यक्रम हो र यसरी वर्षौँ वर्ष पनि 20 वर्ष भइसक्यो शान्ति सम्झौता भएको र आजको दिनसम्म पनि पीडितको अवस्था चाहिँ अब कसरी बयान गर्न सकिन्छ र किन भन्दा मान्छेलाई तत्कालको आवश्यकता अनि त्यसपछिको जब मान्छे एउटा आफ्नो परिवारदेखि अलग हुनुपर्छ, आफ्नो घरको मूली व्यक्ति बेपत्ता पारिन्छ, मारिन्छ, उसलाई चाहिँ कहाँ छ भन्ने कुरो थाहा पत्तो नभएर यति लामो समयसम्म राखिन्छ भन्दा त्यो अवस्थामा चाहिँ कस्तो अवस्थामा त्यो घरका परिवार छन् होला भन्ने कुरो त त्यो अहिले यहाँ मैले भनेर भन्न सकिन्न। तर तापनि त्यो बेलाको भन्दा झन् नाजुक अवस्था चाहिँ भइरहेको अवस्था छ। किन भन्दा अब धेरै साथीहरू हामीले गुमाइसक्यौँ र केही साथीहरू, केही आमाहरू, केही श्रीमतीहरू, जफत अब हाम्रो कोलपुरको देवीसरा विगत दिदी धेरै नाजुक अवस्था पुगिसक्नु भयो। हाम्रो चन्द्रकला अधिकारी आमा हुनुहुन्छ, छोरा बेपत्ता भएको, उहाँले के त, अनि जस्तो भूमिसरा थापा आमा हुनुहुन्छ, त्यस्तै त एउटा ऊ यो हाम्रो अधिराज्यभरिका द्वन्द्व पीडित यो बेपत्ता पारिएको परिवारहरूले चाहिँ आफ्नो मान्छेको लास या सास सत्य कहाँ छ त भनेर थाहा नपाउँदै चाहिँ अब चाहिँ हामीले नै यो मृत्युको मुखमा पुग्नुपर्ने हो कि भन्ने चाहिँ पीडा छ। अरू स्वास्थ्य, शिक्षा, रोजगारी, बच्चाहरूले पढ्न नपाउनु, पढेको बच्चाहरूले रोजगारी नपाउनु र त्यसमा नि विभिन्न यो सरकारी निकायदेखि लिएर पाउने सेवा सुविधादेखि नि वञ्चित हुनु अब सधैँभरि भनिरहँदा चाहिँ कुनै पनि राज्यले पनि नसुनिदिनु गर्दाखेरि चाहिँ यो बेपत्ताको परिवारको एकदमै पीडा चाहिँ श्रीमतीको भइरहेछ। अहिले पनि बेपत्ता पारिएको श्रीमतीहरूले चाहिँ यो
0: सामाजिक सुरक्षा
1: उसले राज्यले दिने सामाजिक सुरक्षा भत्ता चाहिँ उपलब्ध गराएको अवस्था छैन भने वृद्ध भएको आमाहरूलाई पनि त उहाँहरूले ती 2 छोरा 2 बेपत्ता पारेको छ, 3 छोरा 3 बेपत्ता पारेको छ, छोरा छोरी नै बेपत्ता पारिएको छ र जो एउटा भएको छोरालाई पनि यातना दिएर अङ्गभङ्ग भएको छ उसको सुरक्षा खै त उसको लागि राज्यले एक त राज्यले मानव अधिकार को स्वास्थ्य के अरे बाँस गाँस गाँस गाँसको चाहिँ ग्यारेन्टी गर्छ मानव अधिकार भन्ने चाहिँ हाम्रो अन्तर्राष्ट्रिय उसमै छ होइन सम्झौतै गरेको छ भने कहाँ छ त अहिले झन् जो चाहिँ हाम्रो घरमा बसिरहेको अवस्थामा अथवा बजारमा हिँडिरहेको अवस्थामा आफ्नो व्यापार बिजनेस गरिरहेको अवस्थामा चाहिँ लगेर बेपत्ता पारिनु भन्दाको पीडा चाहिँ यो चाहिँ अहिले यहाँ मैले अलिकति भन्नुभन्दा पनि आफै सुन्ने श्रोता यो राज्य र सम्पूर्णले नै मनन गर्न सक्नुहुन्छ।
0: यहाँसँग म फेरि आउनेछु। हामीसँग राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारी हुनुहुन्छ। द्वारिका अधिकारीजी, जस्तो यो बेपत्ता व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवस, जुन बेपत्ता पारिएका व्यक्तिहरूको सम्झना गर्ने र उहाँहरूको न्यायको लागि वकालत गर्ने दिनको रूपमा पनि लिइन्छ होइन, पर्सि चाहिँ अगस्त 30 तारिकको दिन, यो दिवसको सान्दर्भिकता कस्तो हुन्छ, यसको दिवस किन मनाइन्छ खासमा?
2: धन्यवाद बसन्त सर। दिवस अब हामीले भनिसक्नु हो, जुन हामीले अब जुन न्यायको लागि आवाज उठाउनको लागि र हाम्रा कार्यहरू सम्पन्न भएपछि त्यसलाई एउटा खुसियालीको रूपमा पनि दिवसलाई चाहिँ लिन सकिन्छ, किनभने बेपत्ताहरूको न्यायको लागि पाइसकेको न्याय पाइसकेको दिन अथवा तिनीहरूका लागि आवाज उठाएको दिन बेपत्तासँग सम्बन्धित यो दिन महत्त्वपूर्ण दिन भावनाले यसलाई हामीले दिवसको रूपमा मनाउने गर्छौँ र हामीले प्रत्येक दिन यसको आवाजहरू नआउने गरे तापनि यो दिनमा हामीले चाहिँ अवश्य नै उठाउने गर्ने गरेका छौँ, जुन विश्वव्यापी रूपमै छ बेपत्ता दिवस। बेपत्ता विश्वमै बेपत्ता भएका व्यक्तिहरूको लागि बलपूर्वक बेपत्ता गरिएका व्यक्तिहरूको लागि आवाज उठाएको दिन र एउटा त्यसको सम्झनालाई योग्य दिन भएको हुनाले विश्वव्यापी रूपमै हामीले यसलाई मनाउँदै आइरहेका छौँ। त्यसैको सन्दर्भमा नेपालमा पनि हामीले प्रत्येक वर्ष मनाउने गरेका छौँ र द्वन्द्वहरू हुन्छन् राज्यमा, विभिन्न किसिमका द्वन्द्वहरू परापूर्वकालदेखि भइरहेका छन्। कुनै द्वन्द्व यस्ता हुन्छन् कि त्यस्ता द्वन्द्वले लामो समयसम्म समाजमा एकदमै प्रभाव पारिरहेका हुन्छन्। जति नयाँ द्वन्द्वहरू हुन्छन् र नयाँ घटनाहरू हुन्छन्, पुराना घटनाहरूलाई चाहिँ अलिकति बिर्सिएको हो कि भन्ने कुराहरू आउँछ र त्योसँग सम्बन्धित व्यक्ति र त्यसमा काम गरेका निकाय र समाज र मानव अधिकारसँग जोडिएका सङ्घ संस्थाहरूले यसको आवाज उठाउने गरेको हुनाले ती इतिहासहरूलाई हामीले एउटा सम्झेर त्यसको लागि को कस्तो थियो र कस्तो अवस्थामा हामीले कार्य गर्नुपर्छ भन्ने कुरा एउटा सम्झिने दिन पनि
0: भनेपछि म्याडम, यस्तो जस्तो विगतमा पीडितको न्यायको लागि के गरिएको छ त्यसको समीक्षा पनि गर्ने होइन, न्यायको लागि वकालत गर्ने विशेष दिनको रूपमा होइन सम्झना गर्दै यो दिवसलाई लिइरहँदा खासमा चाहिँ बेपत्ता पारिका नागरिकहरूको मानव अधिकारको दृष्टिकोणले कस्तो अधिकार हुन्छ र कानुनले कस्तो व्यवस्था गरेका छन्?
2: विगतमा हामीले अब लामो सशस्त्र द्वन्द्व भयो, हामीले अब विगतका अरू द्वन्द्वहरू पनि भए, त्यसपछिको ठुलो द्वन्द्व भनेको राज्य पक्ष र जुन गैर राज्य पक्ष बीच भएको जुन नेकपा माओवादी र त्यस बेलाको राज्य पक्ष बीचको जुन लामो समयको 10 वर्षीय द्वन्द्व भयो त्यसलाई चाहिँ हामीले लिने गर्छौँ अहिलेको अहिलेसम्मको योभन्दा अघिल्लो द्वन्द्वलाई। त्यसमा धेरै प्रभावित भए, धेरै परिवारहरू प्रभावित भए, धेरै धनजनको क्षति पनि भयो, धेरै व्यक्तिहरूले यातना पनि पाए र धेरै व्यक्तिहरू बेपत्ता पनि भए दुवै पक्षबाट, र धेरै परिवारहरू विस्थापित पनि भए र धेरै परिवारहरू अहिलेसम्म पनि त्यसको चपेटामा छन् र त्यसबाट मुक्ति पाउन सकिरहेको अवस्था छैन। यसमा चाहिँ मानव अधिकार आयोग लगायत सम्पूर्ण सङ्घ संस्थाहरूले त्यति बेलामा अनुसन्धान गर्ने जुन त्यहाँको कहाँ कता छन् द्वन्द्वकालदेखि नै सुरुवातदेखि नै काम गर्दै आइरहेको अवस्थामा अहिलेसम्म पनि धेरै कामहरू भए, नभएका त होइनन्, कति कुराहरू त भए, हामीले भएका कुरालाई सकारात्मक रूपमा लिन सक्छौँ। जति बेला द्वन्द ताजा हुन्छ त्यति बेला धेरै कामहरू पनि हुन्छ र सबैको नजर पनि त्यसमा पर्छ र त्यो नजर पर्दाखेरि अलि तीव्र रूपमा कामहरू हुन्छ भने अहिले आएर विगतका द्वन्द्वहरूलाई कतै बिर्सिएको हो कि र अहिलेको समाजले जुन नयाँ जेनेरेसनले त्यसलाई भुलेको पनि हो कि त्यो, किनभने इतिहासमा अलि ताजा नभएको कारणले त्यसलाई ब्याक बनाइएको हो कि भन्ने जुन द्वन्द्व पीडित परिवारहरूको सोचाइ छ र हामीले त्योसँग काम गर्ने निकायहरूको पनि त्यसमा त्यो महसुस भएको छ। हामी राष्ट्रिय मानव अधिकार आयोग लगायत सम्पूर्ण सङ्घ संस्थाहरू जति बेला आबद्ध हुनुहुन्छ सबै काम गरिरहनु भएको छ र अहिले पनि उहाँहरू सक्रिय हुनुहुन्छ। उहाँहरूलाई चाहिँ त्यो कतै ब्याक गराइएको हो कि भन्ने कुरा महसुस भएको हुनाले आज यसलाई चाहिँ ब्याक गराइनु हुँदैन। त्यो द्वन्द्वकालका असरहरू पनि अझै समाजमा छन्। त्यसबाट पीडित परिवारहरूले धेरै किसिमको यातना र भोगाइहरू मानसिक शारीरिक आर्थिक लगायतका विभिन्न समस्याहरू भोगिरहेको अवस्था छ र त्यसलाई पनि अहिलेको सरकारले पनि ध्यान दिनुपर्छ र त्यसलाई पनि सम्झिनुपर्छ। त्यसमा भएका कुनै कमी कमजोरी र सुधार गर्नुपर्ने कुराहरूलाई ध्यानाकर्षण गरेर त्यसलाई कार्य अगाडि बढाउनुपर्छ। जुन सरकारमा पनि नयाँ व्यक्तित्व हुनुहुन्छ त्यो द्वन्द्व हुँदाखेरि जन्मेका व्यक्तिहरू अहिले सरकारमा भएको हुनाले उहाँहरूलाई हामीले सम्झाउनुपर्छ। उहाँहरूले नसुनेको पनि हुनसक्छ, थाहा नपाएको पनि हुनसक्छ। राष्ट्रिय मानव अधिकार आयोग लगायत सम्पूर्ण सङ्घ संस्था र पीडित परिवारहरूले यो चाहिँ जानकारी गराउनु सकारात्मकै कुरा बुझ्छ।
0: हजुर हजुर, चन्द्रकला उप्रेतीजी, जस्तो अब विगतको कुरा गरौँ होइन, यतिका वर्ष भइसक्यो द्वन्द्व सकिएको, विस्तृत शान्ति सम्झौता भएको पनि 20 वर्ष हुन लाग्यो। 60 दिनभित्र बेपत्ता पारिएका व्यक्तिहरूलाई चाहिँ सार्वजनिक गर्ने होइन, पीडितहरूलाई न्याय दिने, 2 आयोग बनाउने भनेर सरकारले आयोगहरू पनि गठन भयो। यहाँहरूले चाहिँ आयोग गठन प्रक्रियामा पनि कतिपय अवस्थामा पीडित मैत्री भएन, परामर्श गरिएन र पीडितलाई न्यायको प्रत्याभूति गर्ने खालको भएन भन्ने कुराहरू पनि आए होइन। सर्वोच्च अदालतमा रिट पनि दर्ता गर्नुभयो। अहिले पछिल्लो समय नयाँ सरकार आइसकेपछि चाहिँ आयोगहरू विघटन भएर अहिले कर्मचारी मात्रै छन्, आयोग छैन होइन। यस्तो अवस्थालाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ, विगतको समीक्षा र नयाँ अब गरिनुपर्ने कार्यको सन्दर्भमा कुरा गर्नुपर्दा?
1: अहिलेको समयमा कसरी हेरिनु भन्दा पनि अब यो अहिले नयाँ सरकारी जेन्जी सरकार चाहिँ कस्तो भने, जो चाहिँ 30 वर्ष राज गरेर यो द्वन्द्व घटाउने र घटाउने पनि त्यहीँ र घट्न लगाउने पनि त्यहीँ, के अरे त्यो टाउको मूल्य तोक्ने पनि त्यहीँ, तोकाउने पनि त्यहीँ। विगतमा त्योदेखि चलेको सशस्त्र द्वन्द्वमा चाहिँ उहाँहरू दुइटै एकै ठाउँमा भएको, पटक पटक चाहिँ प्रधानमन्त्री मन्त्री भएर एउटा राज्य चलाउनु भयो र हामी पीडितहरूको चाहिँ एउटा न्याय सुनाइ भएन। जब झन् थप पीडा भयो भने अब अहिले यो जेएनजी सरकारले चाहिँ अब भर्खरै केही समय भएको छ होइन, यो समयमा चाहिँ हामीले केही आशा चाहिँ राखेका छौँ, पक्कै पनि हाम्रो सरी पीडा सुनाइ हुन्छ भन्ने राखेको छ। किन भन्दाखेरि जबसम्म जेएनजी आन्दोलन यो पीडा चाहिँ पुस्ता हस्तान्तरण हुन्छ तबसम्म देशले राष्ट्रले चाहिँ यो नराम्रो क्षति भोग्नुपर्छ भन्ने चाहिँ पक्कै पनि अबको यो नयाँ सरकारले बुझ्छ भन्ने चाहिँ हामी पीडितलाई लागेको छ र म व्यक्तिगत तर्फबाट पनि मलाई लागेको छ। र लाग्दै गर्दाखेरि चाहिँ पीडित हामी पीडित र सरकार बिच चाहिँ हामीले भेटघाट गर्न पनि पाएको अवस्था छैन। यो के कारणले हो मलाई लाग्छ कि यो पहिलाकै राजनीतिक फेरि हाबी भएको छ, फेरि पनि भित्रभित्र चाहिँ केही गैर पीडित केही चाहिँ यो एउटा यो यो द्वन्द्वको यो यो पीडालाई चाहिँ यतिकै डिसमिस गराइदिने त्यो राजनीतिक मुद्दा हो। त्यो बेलाको पीडा चाहिँ यसलाई चाहिँ अब अगाडि ल्याउनु हुँदैन, यसलाई चाहिँ यतिकै डिसमिस गर्नुपर्छ भने हुनाले अहिलेको नयाँ जेएनजी सरकारले चाहिँ साँच्चै नै हामी पीडितहरूलाई राखेर मैले योभन्दा अगाडि पनि यही नै कुरा यहीँबाट भनेको थिएँ कि अब जेएनजी आन्दोलनले के अरे जेएनजी सरकारले चाहिँ हामीलाई यो बालेन सरकारले चाहिँ द्वन्द्व पीडितको सत्य पीडितको हो सत्य पीडितलाई राखेर चाहिँ एउटा छलफल कार्यक्रम तुरुन्तै गर्नुपर्छ र पक्कै पनि गर्ला भन्ने आशा राखेको थिएँ। र
0: चन्द्रकलाजी तपाईँ त अब राष्ट्रिय केन्द्रीय सचिव पनि हुनुहुन्छ, द्वन्द्व पीडित महिला राष्ट्रिय एउटा नेतृत्व तहमा पनि हुनुहुन्छ, तपाईँहरूको यो सञ्जालले पीडितहरूको सङ्घ संस्थाहरूले चाहिँ सरकारी प्रतिनिधिहरूसँग छलफल कतिको भएको छ अथवा उहाँहरूसँग आफ्नो कुराहरू राख्ने भेटघाट गर्ने?
1: म त्यसैमा आइरहेको छु यो द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल लगायतका विभिन्न सङ्घ संस्था र हामी सबैभन्दा आम द्वन्द्व पीडितहरूले चाहिँ सुरुमा यो सरकारले थाहा पाइएन भनेर केन्द्रदेखि हाम्रो साथीहरूले चाहिँ खुल्ला पत्र पनि लेखियो सरकारलाई, पत्र पठाइयो अनि भेट्न भनेर धेरै माग गर्दाखेरि कस्तो रहेछ भने भित्रभित्र एक दुईवटा जो चाहिँ एउटा राजनीतिक को आडमा बसेको केही पीडित अब केही नेताहरूले चाहिँ यो सरकारलाई पनि कान चाहिँ भरिदिएको जस्तो लाग्यो. किन भन्दा लगभग केही एक महिना लगभग हुनला चाहिँ योभन्दा अगाडि चाहिँ हामीले सिबिडब्लुएन यही द्वन्द्व पनि महिला राष्ट्रिय सञ्जालका हामी कार्य समिति मात्रै चाहिँ हामी भेट्न गयौँ. एउटा उहाँहरूको चाहिँ के रहेछ भने एनजिओ आइएनजिओ छ कि छैन, कस्तो पीडित हो, के पीडित हो भनेर नागरिकता पहिल्यै दिएर एकदमै राम्रै सिस्टम रहेछ. हामीले चाहिँ केही दिन अगाडि टाइम मागेर हामी गयौँ, हामी अध्यक्ष लगायतको टिम गयौँ. त्यहाँ जाँदाखेरि चाहिँ हामीले कानुन मन्त्रीसँग चाहिँ भेट्न पाएनौँ त्यो दिन, एकदमै व्यस्त. अब अर्को दिन हामी समय दिन्छु भन्नुभयो, अब त्यो के हो. तर हामीले मानव अधिकार समिति प्रमुख बासकोटा समीक्षा बासकोटा
0: संसदको अधिकार समिति
1: संसदको भेट्न जाँदाखेरि चाहिँ कस्तो एकदमै तितो चाहिँ हामीले पायौँ. कस्तो भन्नुभयो भने यो बेपत्ता हत्यालाई चाहिँ अब बिर्सिदिउँ, यो राजनीतिक हामीले पहिलाका यी राजनीतिकहरूलाई पनि लिएर जानुपर्छ. अनि केही पीडितहरू आएर पनि भेटिसक्नु भएको छ हामीलाई, तपाईँहरू पनि पीडितै आउनुभएको छ, तर हामी एनजिओ आइएनजिओले उचालेको पीडितलाई चाहिँ हामी मान्दैनौँ. यौनजन्य 30% जति यौनजन्य पीडितहरूको लागि केही विचार गरौँला, होइन भने अब यो मुद्दालाई चाहिँ यसरी अगाडि लान सकिन्न, पैसा ठुलो होइन भन्ने जस्तो कुरा गर्ने बित्तिकै हाम्रो साथीहरूले नि केही राख्नुभयो र हामीले समय पाएनौँ राख्न र मैले पाएन राख्न. अनि त्यहाँ चाहिँ उहाँ चाहिँ एकदमै हतारमा हुनुहुन्थ्यो, त्यसको लगत्तै मैले भेट्छु भनेर म दुई दिन काठमाडौँमा वेट गरेँ, तर अब त्यसरी भेट्न सकिन्न रहेछ.
0: भेट पनि त्यति सकारात्मक
1: छैन, किनभने जब हामीले सोचेका थियौँ कि एउटा यो सशस्त्र द्वन्द्व भनेको चाहिँ एउटा शान्ति सम्झौताको 20 वर्ष हुन लागिसक्यो, यो सबैलाई थाहा छ कि गर्भमा भएको बच्चा पनि आज त तपाईँको 30-32 वर्ष भइसक्यो. हाम्रा द्वन्द्व पीडित बच्चाहरू चाहिँ एकदमै जवान भएर चाहिँ पढ्न सक्ने पढे, पढ्न नसक्ने खाडी मुलुकमा गएर पनि आफ्नो जीविका चलाइरहेका छन्। तर यो राज्यले सिधै एउटा बोल्ने भाषा हामीलाई चाहिँ ठोस यस्तै चाहिँ यो राज्यले गर्दै गयो भने हामी पनि अब रोडमा उत्रिनु पर्ने जस्तो चाहिँ हामीले सोचिरहेका छौँ. यो उत्रिनु नपरोस्, हामी साथीसाथीबाट बेलैमा यो सरकारले चाहिँ यस्तो शब्द चाहिँ यदि त्यो मुखमा आइहाले पनि नगरिदिनु होला. किन भन्दा बेपत्ताको पीडा कस्तो हो भन्दा चाहिँ एकपल्ट आफैलाई आँखा चिम्लेर गर्नुहोस्, अहिले भर्खरै हेर्नुहोस् विपत्ति आइलागेको छ, कत्रो विपत्ति आइलाग्यो हामीलाई. अब त्यहाँ बेपत्ता भएको हेर्नुहोस् कस्तो छ, मैले राति आज 1 बजे राति सुतेँ, के सुत्नु, कस्तो कस्तो पीडा छ. अब मेरो मान्छे सम्पर्कमा आएको छैन, ल मलाई दाइ भए पुग्छ, मेरो मान्छे छैन, कस्तो कस्तो छ भने
0: हाम्रो
1: पीडा कस्तो. हाम्रो त ओछ्यानमा सुतिरहेको ठाउँमा सबै परिवारको माझबाट बाटोमा हिँडिरहेको बेलामा व्यापार बिजनेस गरेको ठाउँबाट चाहिँ एउटा टपक्क टिपेर सोधपुछको क्रममा भन्दै लगेर हालसम्म चाहिँ कहाँ हो त भन्ने कुरो, एउटा थाहा पत्तो नहुँदाको पीडा त त्यो परिवारले भोग्यो भने त राज्यले अलिकति त बुझ्नु पर्यो नि, नत्र यसले चाहिँ भोलि देशलाई त
0: भनेपछि अहिले जुन बाढीबाट बेपत्ता हुँदा कस्तो पीडा भएको छ, द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको परिवारलाई पनि झन् होइन त्यत्तिकै पीडा हो, त्यो पनि सम्बोधन गर्नुपर्छ,
1: झन् बढी पीडा. किनभने आफ्नो परिवारबाट चाहिँ त्यो जान जानी नै राज्यले लगेको नि त,
0: हजुर,
1: एउटा राज्य नै भनौँ न, अब दुवै पक्षले गरेको छ, जान जानी नै लगेर हामी अब भनौँ न श्रीमान श्रीमती कोठामा सुतिरहेको ठाउँमा भयो, आफ्नो व्यापार बिजनेस गर्न लागेको बेलामा, आफ्नो बाटोमा हिँडिरहेको बेलामा, दाउरा बोकेर हिँडिरहेको अवस्थामासम्म लगेर बेपत्ता पारेको अवस्थामा चाहिँ, अनि अब जस्तो मेरै हकमा एउटा सोधपुछको क्रममा भनेर दुईजना कति लगे, तर दुईजनामा एकजना अहिले हुँदै हुनुहुन्छ
0: भने
1: फर्केर आउनुभयो, अहिले उहाँले संसार देखिरहनु भएको छ, तर उहाँलाई देख्दा मेरो बच्चाको मेरो त कस्तो हुन्छ होला भनेपछि राज्यले ध्यान दिने कि नदिने, यो अहिलेको सरकारले पक्कै पनि सुन्छ होला, सुन्छ भन्ने मलाई लागेको छ. र एकपल्ट यो बालिन सरकारले चाहिँ हामी द्वन्द्व पीडितमा पनि त्यो काठमाडौँमा भएका केही पीडित होइन कि, हामी गाउँ गाउँमा भएको पीडित जो कि अझ बेपत्ताका श्रीमती र आमालाई चाहिँ बोलाउनु पर्छ. मेन भनेको हामीले जति पीडा चाहिँ कसैले भोग्न सकेको छैन, हामीलाई चाहिँ पारिवारिक सामाजिक आर्थिक समाज घर परिवारदेखि लिएर 1024 घन्टाको मानसिक पारिवारिक देखि लिएर अब सरकारी निकायदेखि 1000औँको पीडा छ के, लाखौँ लाख कि मिनट मिनटमा के, एकपल्ट मान्छेले मार्छ मर्छ त्यो ठिक छ, तर पटक पटक चाहिँ हामी चाहिँ मर्दै बिम्जिँदै चाहिँ हामी गर्नु परेको छ. यसमा आमालाई पनि आफ्नो मुटुको टुक्रा, आमा र श्रीमती जति पीडित चाहिँ अलि अरू परिवार अरू दोस्रो पुस्तालाई चाहिँ अलिक कमै होला भन्नु मलाई लाग्छ।
0: चन्द्रकलाजी यहाँसँग म फेरि आउनेछु। राष्ट्रिय मानवाधिकार आयोग नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारी म्याडम, जस्तो उहाँले भन्नुभयो पीडितको सत्य थाहा पाउने, न्याय पाउने, परिपूर्ण पाउने अधिकार छ होइन, र राज्यले त्यो दिने दायित्व छ किनभने राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनले प्रतिबद्धता जनाएको अवस्थामा पीडितको अधिकार र राज्यको दायित्व बीच यतिका वर्षसम्म पनि जसरी पीडितहरूले न्यायको प्रत्याभूति गर्न सक्नु भएको छैन, यो अधिकारको दृष्टिकोणले चाहिँ यसलाई कसरी हेर्नुहुन्छ?
2: जुन बलपूर्वक बेपत्ता पारिएको जुन अन्तर्राष्ट्रिय दिवस हो त्यसको मर्म पनि अब जुन उहाँहरूको स्थिति थाहा पाउने र बलपूर्वक किन बेपत्ता पारियो त कारण थाहा पाउने र त्यसको दोषी को हो त त्यसको जानकारी पाउने र त्यसलाई अहिले सरकारले अब व्यक्ति नै फिर्ता गर्न नसके पनि लामो समय भयो त्यो असम्भव नै छ। जुन सम्भव भएको कुरालाई जस्तो उहाँहरूलाई सन्तुष्टि दिनको लागि जस्तो चन्द्रकलाजीले भन्नुभयो जुन पीडा एउटा अभिभावक आमा बुवा र जुन श्रीमतीले भोग्नुपर्छ किनभने बच्चाहरूलाई त उहाँहरूले जेनतेन दुःख गरेर पालन पोषण गरेर उहाँहरूलाई सके जतिको आफूले सहयोग र संरक्षण दिनुभएको हुन्छ त्यो भएर त्यति उहाँहरू बच्चा पनि हुनुभएको कारणले पनि उहाँहरूलाई बचपनको कुराहरू त्यति याद भएन र उहाँहरूलाई त्यो दुःख देख्नु भएन। प्रत्यक्ष घटना देखेको व्यक्ति र प्रत्यक्ष दर्शकले देखेको कुरा र अरूले सुनेको कुरामा र सुन्दै नसुनेको कुरामा धेरै फरक बनाउँछ उहाँले भन्नुभयो। किनभने राष्ट्रिय मानवाधिकार आयोगले पनि त्यससँगका उजुरीहरू ग्रहण गरेको र उजुरीमा अहिलेसम्म पनि हामी नेपालगञ्ज कार्यालयमा काम गरिरहेको हुनाले जुन 1200, 1500, 1600 उजुरीहरूमा आउँदाखेरि नै हाम्रो अहिले जुन सचिवज्यू हुनुहुन्छ मुरारी खरेल उहाँ सर हुँदाखेरि म नियुक्ति भएर आएको हो, म पनि 10 वर्ष लगभग आयोगमा प्रवेश गरेको भयो र त्यो हामीले सँगसँगै काम गरिरहेको हुनाले हामीलाई त्यो महसुस हुन्छ किनभने त्यो हामीले उजुरीहरू अध्ययन गर्दाखेरि उहाँहरूको परिवार भेट्दाखेरि उहाँहरूका पीडाहरू हामी आफू त्यसमा द्वन्द पीडित नभए पनि त्यो महसुस जति उहाँहरूले भोग्नु भएको छ केही अंश हामीलाई पनि महसुस हुन्छ, उहाँहरूको पीडाहरू हामीलाई महसुस हुन्छ। यसलाई चाहिँ हामीले सम्बोधन गर्नुपर्छ किनभने विगतका सरकार सबै पक्ष पटक पटक गरेर त्यति बेलाको नेपाली कङ्ग्रेस जुन नेकपा माओवादी नेकपा एमाले लगायतका त्यति बेला जो हुनुहुन्छ सबै पटक पटक गरेर राज्यमा
0: सरकारमा
2: भूमिकामा जानुभयो, सबै संयुक्त पनि हुनुभयो, जुन विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर पनि गर्नुभयो र हस्ताक्षरमा जुन 60 दिनभित्र यो कुरालाई चाहिँ अवस्था सार्वजनिक गर्ने परि दुवै पक्षलाई यो द्वन्द्वबाट मुक्ति दिने र सबै सामान्य स्थितिमा आउने भनेर जुन गरेको जुन उहाँको प्रतिबद्धता थियो त्यो चाहिँ पुरा हुन सकेन। पटक पटक उहाँहरू जानकार भएको व्यक्तिले त गर्नु भएन भने जानकार नभएका व्यक्तिहरूलाई सम्झाउन हामीलाई टाइम लाग्छ होइन पक्कै पनि, किनभने जानकार नभएका व्यक्तिलाई त अहिले जुन चन्द्रकलाजीले भन्नुभयो उहाँले सुन्नु भएन, उहाँले त्यो कुरा मैले भनिसकेँ त्यो अहिलेको जेनेरेसन भनेको लगभग जुन सरकारमा हुनुहुन्छ उहाँहरूको छोरासँगको व्यक्तिहरू प्राय हुनुहुन्छ, उहाँहरूलाई बुझ्न टाइम लाग्छ। त्यस्तै त्यो पुस्ताले पनि होला उहाँहरूको बुवा आमाले जति द्वन्द्वको कुराहरू टाढा भए पनि आफू नपरेका पनि नपरेकाले पनि भोगेका छन् उहाँको त्यो छोराछोरीले भोगेका छैनन्। भूकम्पको पीडा भूकम्प हुँदाखेरि जति प्रत्यक्ष देखियो लामो समय हुँदाखेरि त्यो बिस्तारै भुल्दै गयो मानवीय स्वभाव हो, तर उहाँहरूको जुन विगतका कुराहरू विगतका घटनाहरूबाट जुन प्राप्त भए जुन केही कुराहरू राहत लगायतका कुराहरू प्राप्त भए सरकारले त्यति गर्यो त्योभन्दा पछि अब केही कुरा अड्किएको थोरै कुराहरू अड्किएको अवस्था छ त्यसलाई समाधान गरेर अब शान्तिपूर्ण रूपमा उहाँहरूलाई जीवनयापन जति बाँच्नु भएको छ जति हुनुहुन्छ उहाँको सन्तानहरूको बारेमा जुन आर्थिक लगायतका विभिन्न समस्याहरू आएका छन् विपत्ता सम्बन्धमा जस्तो सम्पत्ति हस्तान्तरणको कुरा बिक्री वितरणको कुरा नाममा सम्पत्ति अर्को नाममा छोराछोरीको नाममा गर्नुपर्ने कुरा जुन ऋण लिनुपर्ने कुरा धेरै कुराले यो छुन्छ यो भनेर साध्य नै छैन, धेरै विषयमा यसले चाहिँ नकारात्मक पारेको छ यो अन्त्य नहुँदाखेरि यसलाई चाहिँ हामीले सुल्झाउनु पर्छ, यसलाई पनि यो स्थानीय निकायहरूमा पनि उहाँहरूका पीडा उहाँहरूको लागि केही बजेटहरू छुट्याइनुपर्छ, जुन प्रदेश सरकारले पनि उहाँहरूको कुराहरू बुझ्नुपर्छ, सङ्घीय सरकारले पनि बुझ्नुपर्छ र यो कुराहरू चाहिँ अहिलेको सरकारले पनि समय दिएर बुझ्ने कोसिस गर्नुपर्छ, किनभने योसँग सम्बन्धित को छन् उहाँहरूलाई बोलाएर केही समय लिएर, ठिक छ अहिले विभिन्न किसिमका घटनाहरूले गर्दाखेरि पनि टाइम दिन सकिरहेको अवस्था छैन होला, तर यो जुन द्वन्द्व पीडितहरूको जुन समस्या छ त्यसलाई समाधान गर्न पक्कै पनि जरुरी छ, त्यसलाई समय दिनु जरुरी छ, त्यसलाई गहिरिएर बुझिदिनु जरुरी छ, त्योसँग जानकार व्यक्तिहरूलाई बोलाएर छलफल गरेर यो के हो त कसरी गर्न सकिन्छ सल्लाह लिन लिएर यसलाई चाहिँ समाधान गर्न एकदमै जरुरी छ। अधिकारबाट धेरै वञ्चित हुनुहुन्छ, जस्तो एकल महिलाको रूपमा जीवन बिताइरहनु परेको छ तर एकल महिलाका सेवा सुविधाहरू उहाँले पाउनु भएको छैन।
0: यसैमा म्याडम, जस्तो सर्वोच्च अदालतले पनि एकल महिला सरहको अधिकार दिने भनेर आदेश दियो तर त्यो पनि कार्यान्वयन भएको छैन।
2: यो
0: सामाजिक सुरक्षा भत्ता
2: जुन कुराहरू उठ्थ्यो, मैले अघि पनि भने, जुन त्यति बेलाको प्रत्यक्ष टच हुने व्यक्तित्व निकायहरूले जति जाजा अवस्थामा कुरा उठ्थ्यो, अहिले बेपत्ता भनेको के हो, द्वन्द्व पीडित भनेको के हो, कुन द्वन्द्व हो, तत्कालै जेएनजी घटना पनि भयो, त्यो अन्यलको अवस्था छ, यसलाई
0: बुझाउनु पर्ने अवस्था पनि छ,
2: किनभने जस्तो राष्ट्रिय मानव अधिकार
0: आयोग म्याडमलाई चाहिँ एउटा कुरा सवाल जोड्नु पर्यो, अहिले चाहिँ अब द्वन्द्वरत पक्षहरू सरकारमा छैनन् होइन, अब नयाँ आएको छन् ताकि उनीहरूलाई चाहिँ काम गर्न एउटा हिसाबले अवसर पनि छ, ताकि तत्काल द्वन्द्वमा संलग्न भएका केही व्यक्ति बाहेक अपवाद बाहेक अहिले नयाँ युवा पुस्ताका सरकारमा हुनुहुन्छ होइन, त्यस्तो अवस्थामा कारवाही गर्न सक्ने एउटा अवस्था पनि छ भनौँ न होइन, यसलाई चाहिँ टुङ्गोमा पुर्याउने अवस्था छ। यस्तो अवस्थामा चाहिँ अहिले फेरि अब यो राजनीतिक नियुक्ति भनेर अहिले आयोग पनि गठन भएको छैन, लामो समयसम्म रिक्त अवस्था छ, यस्तो अवस्थामा कानुनी दृष्टिकोणले पीडितको अधिकारको दृष्टिकोणले राज्यले गर्नुपर्ने 1, 2, 3, 4 के देख्नुहुन्छ?
2: यसमा सबभन्दा पहिला अब केही नै यो समाधान गर्नको लागि फेरि पनि गठन त गर्नै पर्ने हुन्छ, गठन कस आयोग गठन गर्नै पर्ने हुन्छ, तर कसरी गर्ने भन्दाखेरि यससँग समाधान गर्न सक्ने क्षमता भएको व्यक्तित्वहरूलाई लिनु पर्यो, जसले सबैले स्वीकार गर्न सक्छ होइन, पीडितले पनि विश्वास गर्न सक्छ, त्यो द्वन्द्वकालको घटनासँग सबै इतिहासहरू जानकार भएको व्यक्तित्व हुनु पर्यो र सबैलाई समेटेर यसलाई समाधानतर्फ लैजान सक्ने एउटा क्षमतावान व्यक्तित्व पनि हुनु पर्यो र विगतको जस्तो आयोग गठन गर्ने आयोग नाम मात्रको हुने र काम नहुने उहाँहरूलाई विश्वास नहुने खालको भयो भने यसलाई समाधान गर्न सकिँदैन। जस्तो अब आयोगसँग राष्ट्रिय मानव अधिकार आयोग छ नि पहिलेदेखि, उहाँ राष्ट्रिय मानव अधिकार आयोगसँग पनि कोर्डिनेसन हुनुपर्छ यो विषयमा र त्यो बेलाका सङ्घ संस्थाहरू को थिए, अहिले पनि हुनुहुन्छ कोही त, अब त्यति बेला हुनुहुन्न सबै, अब अलिक घटेको अवस्था पनि छ, तर त्यति बेलादेखि काम गरेको को हुनुहुन्छ त, यसमा जानकार को हुनुहुन्छ जस्तो बाँके हुन्छ त, यसमा जानकार को हुनुहुन्छ जस्तो बाँके बर्दिया दाङ

0: मृत्यु भनेर अब पाइसकेको कुरा भयो, त्यसमा चाहिँ परिपूर्ण कुरा भयो, तर के कारणले हत्या गरियो, के कारणले बेपत्ता गरियो, किन यातना दियो र त्यसको दोषीको त्यो चाहिँ जानकारी पाएर केही न केही त्यसलाई कारवाही गरियो भने ठिक छ, मलाई यस्तो दुःख दिने, हाम्रो परिवारको सदस्यलाई दुःख दिने, हाम्रो परिवारलाई दुःख दिने र त्यति बेला हामी यसमा न्यायबाट वञ्चित भएको अवस्थामा अहिले न्याय प्राप्त भयो भनेर केही कुरामा चाहिँ उहाँलाई सन्तुष्टि हुन्छ र विश्वास पनि हुन्छ, सरकारसँग एउटा राम्रो सम्बन्ध पनि हुन्छ, होइन? नयाँ हुनुहुन्छ उहाँहरूलाई, अब म अहिले भन्न सक्दिनँ किनभने उहाँहरूलाई यो द्वन्द्वमै पनि त्यति जानकारी छैन, तर सुनिदिनु चाहिँ पर्छ है, उहाँहरूको आवाज सुनिदिनुपर्छ, नसुनेर केही पनि बुझिँदैन र त्योसँग सम्बन्धित को व्यक्तिलाई बुझ्दा हुन्छ त्यो चाहिँ अलिकति विचार गरेर सम्बन्धित पक्ष राखेर बुझिदिँदा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
1: चन्द्रकलाजी, जस्तो अहिलेको नयाँ सरकार सुशासनको कुरा गरिरहेछ, होइन, संस्थागत सुधार, विगतमा चाहिँ केही पनि भएन, अब धेरै सुधार गर्नुपर्छ भनिरहँदा, अब यो सङ्क्रमणकालीन न्यायको एउटा पक्ष भनेको संस्थागत सुधार हो, होइन, के कारणले गर्दा द्वन्द्व भयो र आगामी दिनमा के गर्दाखेरि द्वन्द्व हुँदैन भन्ने कुराहरूमा चाहिँ राज्यका निकायहरूमा पनि सुधार गर्ने, पीडितहरूलाई चाहिँ न्यायको प्रत्याभूति दिने, भविष्यमा यस्ता द्वन्द्वहरू नहोस् भनेर चाहिँ कामहरू गर्ने सन्दर्भमा अहिलेको सरकारले पनि जुन सुशासनको नारा ल्याएको छ र यो नारालाई वास्तविक रूपमै पीडितहरूले चाहिँ बेपत्ता पारिएका लगायतका पीडितहरूलाई न्याय दिनको लागि के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई चाहिँ? 1, 2, 3, 4 अबको माग यहाँहरूको के हो र सरकारले के गर्नुपर्छ?
2: मैले अगाडि नै भनिसकेँ, यो सरकारले पहिलो यो सरकार भएकै दिनदेखि सुशासनको धेरै ठुल्ठुलो आवाज उठिरहेको अवस्थामा पहिलो भनेको त यो सशस्त्र द्वन्द्वको त के हो त, मूल जरो के हो र के कारणले आज यति लामो समयसम्म पीडामा छटपटेर बस्नु परेको छ त आम नेपाली जनता? पहिला उहाँहरू जो द्वन्द्वमा काम गर्ने अब विज्ञहरू हुनुहुन्छ, हामीसँगै अघि म्याडमले भने जस्तै जो पीडित साँच्चीकै पीडित र पीडामा छटपटेको छ, जो चाहिँ एउटा देखौटी पीडित होइन, जो एउटा एनजिओ आइएनजिओसँग मिल्ने, एनजिओ आइएनजिओसँग ऊ गर्ने, विदेश जाने, त्यस्तो पीडित भन्दा नि जो सत्य उसको चाहिँ के भन्छन् अहिले हामीले सब्जी खाँदा अर्ग्यानिक भन्छन् नि, उसको सत्य तथ्य के उसको एकदमै स्वयं भोइस, उसले त्यो कुरा बनाउन जान्दैन, उसको चाहिँ सिधै हुन्छ, हो त्यस्तो पीडितसँग बसेर चाहिँ छलफल गर्नुपर्ने र अझै पनि समय त अब छ। पहिलो यसले यो सरकारले चाहिँ पीडितसँग एउटा गाउँ गाउँको एकदमै अब हाम्रो केही साथीले भन्छन् पनि भुइँ तहको अब नारा चाहिँ ठुलै छ तर त्यो भुइँ तहको चाहिँ हुन सके होइन हाम्रो साथीहरूले भने जस्तो चाहिँ, तर एकदमै गाउँ गाउँ विकट गाउँ गाउँको जो पीडित छ, जो बढी पीडामा छटपटेको आमा दिदी बहिनी जो परिवार छ, बुवाहरू जो छ उहाँहरूसँग बसेर चाहिँ एउटा छलफल गर्नु पऱ्यो, उहाँहरूले चाहनुहुन्छ के र के कारणले, त्यसपछि अघि सरले नै भने जस्तो के कारणले यो द्वन्द्व भयो र के कारणले यो लम्बियो, के कारणले चाहिँ यो चाहिँ समाधान हुन सकेन भनेर यो पत्ता लाउनु पर्यो र जब पत्ता लगाइसकेपछि अनि पीडितलाई ल तत्काल हामीले मान्छे खोज्या छैनौँ, अब गैरनाग हत्या त ल उसलाई मारियो भने उनीहरूले मृत्यु दर्ता मृत्यु घोषणा भइसक्यो, जो बलात्कार गरेको को कहाँ हो भनेर बलात्कार गरेको केसलाई त अगाडि ल्याउन सकिन्न भनेर नि भनिसकेको छ, किन भन्दा उसलाई अब बाहिर देखाउन सकिन्न अनि कसरी यो काम गर्ने हो अब भन्ने जस्तो भएको छ, होइन? जुन बेपत्ता पारिएको परिवारको चाहिँ बेपत्ता के कारणले भयो र कहाँ लगेर राखिएको छ या के गरिएको छ भनेर यो पत्ता लाउन राज्यले चाहिँ गर्यो भने म चाहिँ मेरो चाहिँ दिमाग मैले यो धेरै वर्ष अनुभव गर्दा चाहिँ धेरै पैसा खर्च गरेर आयोगै बनाउनु पर्छ जस्तो नि मलाई लाग्दैन, हाम्रो विज्ञहरू र हामी केही पीडित बसेर चाहिँ त्यतिखेर घटना भएको ठाउँ अनुसन्धान गर्ने, मलाई एक याद आउँछ यो अन्तर्राष्ट्रिय मन्दिर म्याडमहरू अनि राष्ट्रिय मान्दर आयोग मुरारी सर हुँदै होला, यो उत्खनन जहाँ बढी चाहिँ त्यो बढी मारिएको छ जस्तो चिसापानी ब्यारेक भयो, राजा भयो, यो विभिन्न ठाउँहरूमा त्यहाँ त गएर सबैले हेर्न सकिन्छ नि, त्यहाँ केही कङ्काल त हुन्छ नि, त्यसको लागि केही विज्ञ ल्याएर
1: भएको पनि छ, होइन,
2: भएको पनि छ,
1: जनकपुरको पाँचजनाको भयो,
2: हो त्यस्तो गर्यो भने देखिन्छ थापाको भयो त,
1: हजुर,
2: त्यो नभए होइन नि, मैले भन्छु त्यो आयोग बनाएर करोडौँ पैसा, हेर्नुहोस् अब हजुरहरूलाई कस्तो लाग्छ, करोडौँ करोडौँ करोडौँ पैसा खर्च भयो।

0: जहिले आयोग बनेको छ, आयुक्तहरूको एकदम तलब र भत्ता कालो सिसा भएको गाडी भएको छ, हामीलाई त थप पीडा केही पनि हुन सकेन। म भन्छु बिग्रेर हामी पीडित बसेर हामीले हामीलाई मान्छे चाहिएन, हामीलाई चाहिँ पुरै त्यो के राजा दरबार के जल्यो नि के जति त्यो दरबार हामीलाई खोजे होइन, हामीले सिर्फ के खोज्यो
1: भन्दा
0: न्याय किन कहाँ लगेर राखेको छ, सत्य परिपूरण यो संस्थागत सुधार कि यो जब सबै हामीलाई भइसकेपछि चाहिँ अबदेखि आइन्दा यस्तो चाहिँ घटना नघटोस् र यो घट्न नपाओस् भनेर कि एउटा यस्तो खालको कानुन बन्नुहोस् कि यो घटना नघटोस्, घटिहाले पनि यो कानुनले चाहिँ त्यसले चाहिँ न्याय
1: दियोस्,
0: न्यायको प्रत्याभूति होस् भनेपछि सत्य न्याय परिपूरण ऊ चाहिँ पीडित चाहिँ खुसी होस् के, पीडितले चाहिँ ए हामीलाई अहिल्यै पैसाले मलाई उहाँ म्याडमको एकदमै बासकोटा म्याडमको एकदम याद आउँछ, पैसा ठुलो होइन पैसा दिन सकिन्न भन्नुभयो, पहिले आत्तेर भन्नुभयो कि तर पैसा पनि ठुलो हो नि, जसको बास छैन घाँस छैन जसलाई चाहिँ त्यो बेलादेखि आफू बिमार हाम्रो बच्चा घर परिवार बिमारी हुँदाखेरि लागेको औषधि उपचार गर्दा लागेको त राज्यले हेर्नु पऱ्यो नि, हामीले हाम्रो बच्चाहरू पढाउँदाखेरि लागेको त हेर्नु पऱ्यो नि, तर हामीले चाहिँ ल अहिले त्यही करोडौँ अरबौँ पैसा दिनुहोस् भनेर त भने होइन नि, पहिला त हामीलाई सत्य चाहियो न्याय चाहियो, कहाँ कहिले किन कसरी के कारणले हाम्रो मान्छेको के थियो दोष त्यो सबै हामीलाई चाहिँ पूर्ण भएपछि चाहिँ पीडित पनि सबै पीडित चाहिँ पैसा खोज्ने पनि
1: छैन,
0: धेरै पीडितहरूको
1: आवश्यकता
0: अनुसारको चाहना सन्तुष्ट। अब जस्तो मलाई त्यो कली दमाईको बारम्बार याद आउँछ कि त राज्यले त्यो त एउटा ओडाले पनि गर्न सक्छ कि, उहाँको एउटा स्वास्थ्यको लागि महिनाको ल 5,000 होला अरे है खर्च, त्यहाँभन्दा बढी पक्कै पनि हुन्न जस्तो लाग्छ है, मेरो व्यक्तिगत कुरो र मेरो ऊ अब उहाँ दिनकै रुनुहुन्छ, अहिले त मैले त उहाँको फोन उठाउन साह्रै छोड्न लागिसकेँ किनभने आफूले गर्न केही सकेको छुइनँ, हो उहाँ जस्तो एउटा उहाँ एकदमै पीडित एकजना त्यो शीतली घरतीहरू आमा हुनुहुन्छ, उहाँ आमा एक्लै हुनुहुन्छ खै त त्यो राज्य त्यो त ओडाले गर्न सक्छ, तर केन्द्रदेखि परिपत्र आउनु पर्यो, सशस्त्र द्वन्द्व पीडित बेपत्ता पारिएका आमा परिवार श्रीमतीहरूलाई दिने सेवा सुविधाबाट वञ्चित नगराइदिनु र उहाँहरूको आवश्यकता अनुसारको स्वास्थ्य चाहिएछ कि शिक्षा चाहिएछ कि रोजगारी चाहिएछ कि उहाँले के चाहन्छ, अब कति आमाहरूले के भन्नुहुन्छ भने मलाई तीर्थ घुमाउन लैजा, कति आमाहरूले के भन्नुभयो भने मलाई पशुपति लैजा घुमाउन, अब हेर्नुहोस् अब
1: त्यो पनि के कुरामा उहाँहरूलाई सन्तुष्टि मिल्छ, त्यो पनि एउटा परिपूरणको पाटो हो,
0: एकदमै हो, राज्यले त त्यो गर्न
1: सक्छ, अहिले पीडितहरूलाई चाहिँ घाउमा मलम लाउनको लागि उहाँहरूलाई के गर्दाखेरि अलिकति
0: मलाई ठ्याक्कै मलम भन्ने चाहिँ याद आयो, एकपल्ट हाम्रो राष्ट्रिय भेला थियो होइन यो केही समय अगाडि यो राष्ट्रिय स्मृति, अनि त्यसमा चाहिँ देशभरिका धेरै पुराना साथीहरूसँग चाहिँ हाम्रो भेटघाट भयो, अनि मलाई त्यो पूर्वको 2-3 साथीहरू चाहिँ एकदमै अँगाला हालेर यही नै खुसी हो हामीलाई अर्को के चाहिएको र राज्यले हामीलाई यही वर्षको एकचोटि चाहिँ हामीलाई भेटघाट गरेर एक आपसमा हाम्रो पीडा अनि तेरो छोरा तेरो छोरी कहाँ के गर्दैछ यस्तै
1: कुरा सुनाउन
0: पाउन पाउँदाखेरि पनि कस्तो आनन्द आयो, आज चाहिँ यो राज्यले हामीलाई यति गरिदिनु हुन्थ्यो है म्याडम,
1: यहाँले भनिरहँदा जस्तो वडा कार्यालयले पालिकाले यो पनि पीडितहरूलाई बोलाएर उहाँहरूको पीडा के छ सुनिदिएर कमसेकम पीडित लक्षित कार्यक्रम गर्दा पनि त अनुभूति हुन सक्छ,
0: धेरै परिपूरण धेरै मन सन्तुष्ट हुन्छ, जस्तो यो बर्दियाको ठाकुरदारा बाबा अस्ति जयन्तीजीसँग कुरा भएको थियो, उहाँहरूलाई चाहिँ एउटा काँसको थाल र अब के दिएर अब खाता साता गरेर चाहिँ सम्मान गरिरहेको छ अरे त्यो नगरपालिकाले, हाम्रो बाँकेमा त नाम निशाना कुनै वडा कुनै पालिका कहीँ जानकी गाउँपालिकामा गएको हाम्रा साथीहरू त्यो पर्वजलो गर्नलाई दिनलाई के हो यो द्वन्द्व पीडित भनेको द्वन्द्व पीडित छ र भनेर यस्तो अवस्था छ, अहिलेको अवस्थाले चाहिँ एकदमै हामीलाई पीडा र अहिलेको सरकारले चाह्यो भनेदेखि चाहिँ पहिला पीडितलाई राखेर हामीले चाहेको मान्छेलाई उहाँहरूले तपाईँहरू बोलाउनुहोस् भन्नुहोस् हामीसँग काम गरेको हामीलाई विश्वास लागेको मान्छे हामी बोलाउँछौँ, यो आयोग आयुक्तहरू यो आयोग बनाएर त्यो खर्च गरेर गर्नुभन्दा पनि अहिले जुन यसभन्दा अगाडि गरेका केही कामहरूलाई चाहिँ लिएर त्यसलाई चाहिँ व्यवहारमा उतारियो भन्ने चाहिँ पक्कै पनि, अब जस्तो त्यो लास हामीले निकाल्यौँ तर उहाँले चाहिँ त्यो पाउनु भएको छैन नि, उहाँ सन्तुष्ट त हुनुहुन्न नि त्यो जय किशोर
1: लाभहरूको पक्ष त बाँकी नै छ
0: अनि उहाँहरूको चाहिँ त्यो गरेर त्यतिकै चाहिँ नछोड्ने, बरु हाम्रो
1: पुर्याउनु पर्यो,
0: हाम्रो 100 बरु 10 जनाको मात्रै होस्, दसजनाको चाहिँ पुरै त्यो परिवार सन्तुष्ट होस् ल अब म सन्तुष्ट भएँ मेरो एउटा देशको लागि हामीले योगदान गऱ्यौँ यो चाहिँ राज्यले म होइन मेरो पुस्तौँ पुस्तालाई चाहिँ सम्झेर एउटा यो के भन्छन् इतिहासमा चाहिँ लेखियोस् यो द्वन्द्वको ऊ चाहिँ किनभने एउटा नेपाल परिवर्तन गर्नको लागि यो योगदान गरेको रगतको खोलो बगाएको चाहिँ एउटा इतिहासमा होस् भन्ने चाहिँ त्यो भयो भने त यो खास धेरै चाहिँ यो अहिलेको सरकारलाई त्यति गाह्रो हुन्न जस्तो चाहिँ मलाई लाग्छ।
1: हजुर द्वारिका म्याडम, म अब हामीसँग समय पनि कम छ, हामी अलिकति छुट्याउँदै पनि जाउँ, कृपया बुदागत रूपमा राखिदिनु होला। अहिले अब राष्ट्रिय मानवाधिकार आयोगले पनि द्वन्द्वकालीन धेरै बेपत्ताका घटनाहरूको अनुसन्धान गरेर सरकारलाई सिफारिस गरेको छ, होइन? पीडितहरू चन्द्रकलाजी लगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्नुभएको छ, के भएको छ भनेर सूचना पनि दिइँदैन, होइन? अनुसन्धान पनि हुँदैन, मुद्दाहरू अधिराज्यभरिमा 140 बढी बेपत्ताका 18-20 मुद्दाहरू दर्ता छन्, त्यो पनि अनुसन्धान भएको छैन। एकातिर प्रहरीले मा दर्ता भएका, मानवाधिकार आयोगमा ले सिफारिस गरेको कार्यान्वयन पनि नगर्ने, अर्कोतिर बेपत्ता आयोग देखाएर हामीले गरिरहेछौँ भनेर कतिन्जेलसम्म पीडितहरूले चाहिँ अल्झाइरहने, बल्झाइरहने, पीडा पोखिरहने, यसमा चाहिँ अबको निकास के गर्नुपर्छ त? पीडितहरूले यहाँले भन्नुभयो सत्य न्याय र परिपूर्णको अधिकार छ, त्यो प्रत्यापूर्ति गर्ने राज्यको दायित्व छ भन्ने सन्दर्भमा अब तपाईँले भनिदिनु तत्काल के गर्नुपर्छ?
2: अब जुन चन्द्रकलाजीले भन्नुभयो धेरै, मैले पनि भने होइन, जुन धेरै कुरा उहाँहरूको माग पनि छैन, धेरै कुरामा उहाँहरू सहमतिसम्म आइपुग्नु भएको पनि छ। हामीलाई यति एउटा परिपूर्णको व्यवस्था भन्नाले कसैलाई केही आवश्यकता छ, सबैलाई एकै किसिमको आवश्यकता छैन, सबैका समस्या एउटै छैन, कोही आर्थिकमा सम्पन्न हुनुहुन्छ भने कोही धेरै विपन्न हुनुहुन्छ, र कसैलाई रोजगारको आवश्यकता छ अथवा कसैलाई नामाकरणको आवश्यकता छ, कसैलाई के छ, जे भए पनि परिपूर्णको अर्थ भनेको उहाँहरूलाई जे जस्तो अवस्थामा उहाँहरूको चाहना छ उहाँहरूलाई सन्तुष्टि कसरी लिन सक्नुहुन्छ त्यो कुरा पहिचान गरेर अन्तिम बिन्दुमा उहाँहरूलाई त्यो व्यवस्थासम्म पुर्याइदिनको लागि पक्कै पनि सरकारको यसमा जरुरी छ र सरकारले यसमा चाहिँ भूमिका खेल्न नै पर्छ, यो छोड्ने विषय पनि होइन, यसलाई चाहिँ सम्झिनुपर्छ। उहाँहरूले नबुझेर केही कुरा बुझाइमा कमी भयो होला, बुझ्न चाहिँ बुझ्नुपर्छ र यसमा खर्चिलो किसिमको जुन टिम गठन गर्ने भन्ने पनि होइन, सकेसम्म कम खर्चमै यसलाई चाहिँ समस्या समाधानतिर जाने किसिमको एउटा जानकार टिम गठन गरेर जुन राष्ट्रिय मानव अधिकार आयोग छँदैछ संवैधानिक निकायको रूपमा र विगतदेखि द्वन्द्वसँग परिचित निकाय छँदैछ र अरू त्यसमा राष्ट्रिय मानव अधिकार आयोगले चिनेका व्यक्तिहरू र जुन समाजसेवीहरू त्यति बेलामा जुन द्वन्द्वलाई द्वन्द्वसँग परिचित र उहाँहरूसँगै काम गरेका व्यक्तित्वहरू जुन निकायहरू सङ्घ संस्थाहरू हुनुहुन्छ उहाँहरूले राष्ट्रिय मानव अधिकार आयोगसँग सोद्धा पनि हुन्छ, त्यहाँ काम गर्ने कर्मचारीहरूसँगै पनि धेरै परिचित हुनुहुन्छ, कोही रिटायर भएर गए पनि नेपालमै हुनुहुन्छ होइन, त्यसमा चाहिँ परिचय दिन सक्नुहुन्छ नि त, यसलाई यो सम्बन्धित छ यसलाई सोद्धा हुन्छ यो सङ्घ संस्थासँग सम्बन्धित छ भन्दाखेरि सहज हुन्छ, सहजतिर जानुपर्छ हामी र समाधानतिर पनि जानुपर्छ। जुन यसलाई चाहिँ उहाँहरूले कसैलाई चाहिँ एउटा नामा एउटा मेरो व्यक्तिले यसरी योगदान दिएको मेरो शालिक कसैलाई शालिक चाहिएला, कसैलाई नाम चाहिएला, उहाँलाई सम्मान चाहियो, एउटा एउटा सन्तुष्टि दिने भनेको धेरै सानो कुरामा पनि सन्तुष्टि दिन सकिन्छ, ती कुराहरू आआफ्नो किसिमका सन्तुष्टिहरू उहाँहरूलाई पहिचान गरेर कसरी दिन सकिन्छ धेरै ठुलो समस्या पनि छैन, धेरै कुराहरूमा अड्केको पनि अवस्था छैन, केही थोरै कुरामा गएर राम्रा कुराहरू भइसकेका कुराहरूलाई हामीले कोट्याएर फर्काएर फेरि सुरुदेखि जाँदा जानु पनि पर्ने छैन यसमा होइन, अलिकति यसमा यो इतिहासलाई अध्ययन गर्ने र योसँग सम्बन्धित व्यक्तित्व र निकायहरूसँग नजिक भएर हालको सरकारले यसलाई चाहिँ जानकारी लिने प्रयास गरेर यसलाई समाधान गर्नुपर्छ, अबको न्याय भनेको उहाँहरूको लागि पनि अत्यन्तै छिटो गर्नु जरुरी छ, यसले किनभने विभिन्न घटनाहरू बिचमा पर्छन् र उहाँहरूको समस्याहरू ओझेलमा पर्दै गइरहेको अवस्था छ, यसलाई समाधानतिर लिनुपर्छ। हामीले उहाँहरूका अनुहार हेर्दै चिन्छौँ तर अरूले चिन्न सक्दैन, त्यो समस्या नआओस्। होइन उहाँहरूलाई अब यो द्वन्द पीडितै भनेर विचाराको रूपमा कसैले पनि हेर्ने होइन, उहाँहरूलाई
1: एउटा
2: सम्मान चाहियो, अन्तिम बिन्दु भनेको सम्मान हो, विभिन्न अधिकारहरू प्राप्त गर्दै गएर अन्तिम बिन्दु भनेको एउटा समाजमा सम्मानित भएर बाँच्ने अधिकार हो, उहाँहरूलाई त्यो सम्मान चाहियो होइन, त्यो सम्मान ठुलो पनि चाहिँदैन, उहाँले भनिसक्नुभयो कसैलाई एउटा नाम मात्रै भए पनि पुग्छ, कसैलाई त यो अवस्थामा थियो यस्तो भयो र यो दोषी थियो भनेर एउटा कारवाही गरेर न्याय प्राप्त गरेको अनुभूति भएर सुन्न पाइयो देख्न पाइयो भने पनि उहाँहरू सन्तुष्टि हुने अवस्थामा हुनुहुन्छ र यसलाई चाहिँ पक्कै पनि सरकारले प्रायोरिटीको रूपमा लिनुपर्ने जरुरी छ र बुझ्नु भएको छैन भने केही समय लिएर बुझ्नुपर्छ र उहाँहरूको आवाज चाहिँ सुनिदिनुपर्छ।
1: हजुर चन्द्रकलाजी, हामी अन्तिममा छौँ होइन, अब रेडियो सुन्ने पीडितहरू, अब यहाँले पनि भन्नुभयो पीडितहरूलाई काँसको साल थाल दिएर सम्मान गरे, एउटा प्रतीकात्मक रूपमा ठाकुर बाबा नगरपालिकाले गर्यो, अहिले अब पर्सि हामीले बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सरकारी तवरबाटै होइन ती पीडितहरू बेपत्ता पारिएका व्यक्तिहरूको सम्झना गर्ने र न्यायको लागि वकालत गरिरहेको पक्ष पीडितहरूलाई सम्बोधनका लागि राज्यका निकायबाट के होस् भन्ने अपेक्षा राख्नुहुन्छ?
0: जस्तो अब यो 30 अगस्त पर्सि आइतबार परेको छ, मैले अघि नै देखेँ नि मलाई एकदमै भएको छ, जब यो चाडबाड आउँछ, चाडबाड पनि कस्तो हो नि, हामी दिदीबहिनी र आमाले नै मान्ने चाडबाड, अब आज हेर्नुहोस् आजबाट सुरु भयो होइन, रक्षाबन्धनबाट सुरु भयो, अब ती सबै रमाइलो, हिजोदेखि हाम्रा केटी साथीहरूले दहराएको भन्थे होइन, गर्दै जाँदाखेरि चाहिँ कहिले त यो बेपत्ता दिवस 30 को दिन पर्छ, कहिले दरखानी दिन पर्छ, कहिले यो अगाडि पछाडि परिरहन्छ, यसले चाहिँ के बढी पीडा दिँदो रहेछ के आफ्नो घर परिवार, अब भनौँ न अब हाम्रो समाज हिन्दू संस्कार अनुसारले त अहिलेसम्म अब श्रीमान आफ्नो जीवनसाथी भनेपछि चाहिँ यो 30 को बेलामा चाहिँ बढी आवश्यकता, अब आफ्नो घर परिवार हाम्रो संस्कार चलिआएको भनौँ न रीतिरिवाज चलिआएकोमा चाहिँ अहिले पनि घर गाउँदेखि लिएर बजारमै पनि अब कतिको आफन्ती अब श्रीमानहरूले सामानहरू किनेर ल्याइदिने, अब बजार जाने सामान के कमी कमजोरी छ, के गर्नुपर्छ भन्ने त्यस्तो अवस्था परिरहँदा हाम्रो दिदीबहिनी अब हामीहरू अब आमाले पनि एउटा मुटुको टुक्रा गुमाइरहँदाखेरि यो चाडबाडमा यस्तो पीडा छ, यो हामीले पीडाको बावजुद पनि यो कार्यक्रम गर्नुपर्ने बाध्यता भएर गर्दैछौँ होइन, हामीले धेरै लामो समयदेखि चाहिँ हामीले रक्तदान कार्यक्रम, हामीले रक्तदान जीवनदान चाहिँ हाम्रो मान्छेको सम्झनामा चाहिँ हामीले रक्तदान अनि छलफल हामीले यसभन्दा अगाडि पनि विभिन्न वृक्षहरू रोप्दै अम्माहरू अमला अनि बर पिपल परेवा उडायौँ, कति वर्ष बागेश्वरी लगेर परेवा उडायौँ शान्तिको प्रतीक भनेर गर्दै जाँदाखेरि चाहिँ अहिलेको यो नयाँ स्थानीय सरकारबाट चाहिँ हाम्रो बाँके जिल्लामा चाहिँ अहिलेसम्म सुनाइ भएको छैन र हामीले बोलाउँदा नै आउनुहुन्न, अब अहिले त हामीलाई नै आशा मरिसक्यो होइन, यो गर्दै जाँदाखेरि चाहिँ कमसेकम स्थानीय सरकारले मात्रै यो द्वन्द्व पीडितहरूलाई एउटा मलमपट्टि उसले लगाउन सक्ने जति चाहिँ लगाइदिएको भए पनि धेरै नै हामीलाई राहत हुने थियो र अब पर्सि कार्यक्रम छ, यो कार्यक्रम सुनिरहने सरकारी निकाय स्थानीय सरकार अथवा मानवाधिकार आम नेपाली जगत जनता र मेरो द्वन्द्व पीडित सबैजनालाई चाहिँ मैले यो बेपत्ताको सम्झनामा चाहिँ हामी रक्तदान गर्न गइरहेका छौँ, रेडक्रस कार्यालयमै गएर बिहान अब हाम्रो 8 बजेबाट चाहिँ छलफल कार्यक्रम हुन्छ, त्यसपछि रक्तदान कार्यक्रममा यदि हजुरहरू पनि सहभागी भएर रक्तदान गरेर जीवनदान गरिदिनु हुन अनुरोध गर्दै र यो पीडालाई चाहिँ सबैजना भएर छिटोमा छिटो यसलाई समाधान गरौँ, यो चाहिँ भुसमा आगो सल्किँदा चाहिँ सल्किनै रहन्छ र पुस्ता हस्तान्तरण भयो भने यो पुस्ता हस्तान्तरण भइ नै रहेको छ र नयाँ पुस्ताले नयाँ हाम्रा छोराछोरीले नै बुझ्दै गएका छन् कि किन हाम्रो आफन्ती मेरा बुवा मेरा आमा मेरा दाजुभाइ दिदीबहिनी चाहिँ किन सधैँ बेपत्ता भनेर बस्नुपर्ने र एउटा सानो काममा जाँदा चाहिँ पटक पटक के भएको थियो त बेपत्ता भने के र अनि के हो तेरो बाबा खै तेरो आमा खै तेरो बुवा खै अब विभिन्न अनि हामीलाई अब श्रीमान अब पहिला त त्यस्तो हुँदैन नि श्रीमान बेपत्ता भन्ने त के कारणले किन अहिले पनि कस्तो के त्यो शब्दै अर्कै किन कहाँ कस्तो
1: पटक पटक जवाफ दिन परिरहेछ तर राज्यले सत्य तथ्य दिन सकेको छैन,
0: घरबाट हामी निस्किन्छौँ अहिले त यो सामाजिक सञ्जाल छ यसमा पनि कुरा भइरहँदा नि अनि अब यस्तै कुरो हुँदा अब श्रीमान आउनुभयो अब के भइरहेछ अब के हुन्छ जसलाई चाहिँ द्वन्द्वको थाहा नै छैन अनि यसरी बेपत्ता के भएर बेपत्ता इन्डिया गएर अथवा आफै हराएर झगडा गरेर जानु भयो त्यो
1: सत्य तथ्य दिनु
0: यो पीडा हामीले कति झाल छ यो मैले भनिन 24 घण्टा चाहिँ जिम्दो र मरण माथि बाँचेर हामी बस्नु परेछ
1: त्यसमा
0: श्रीमती र आमाले भोग्नु परेछ
1: द्वारिका मेडम हामीसँग 2 मिनट छ अब यहाँ रेडियो सुन्ने श्रोता सरकार र सम्बन्धित निकायलाई चाहिँ के भन्नु चाहनुहुन्छ
2: बेपत्ता जुन हत्या जुन लगायतका विभिन्न द्वन्द पीडितहरू हुनुहुन्छ सबै राज्य पक्ष र गैर राज्य पक्षको विभिन्न किसिमको मैले अघि पनि भनिसकेँ आफ्नो किसिमका उहाँहरूका समस्या छन् केही थोरै समस्या छन् समाधान गर्नुपर्ने त्यसलाई चाहिँ हामीले यत्तिकै छोडिदिनु चाहिँ हुँदैन र हामी सबैले जुन आफ्नो ठाउँबाट जिम्मेवारीपूर्ण रूपमा उहाँहरूको आवाजहरू सरकार समक्ष पुर्याउनुपर्छ जुन मानवाधिकार आयोगले सिफारिस गरिए का मुद्दाहरूमा कार्यान्वयन पूर्ण रूपमा हुनुपर्छ त्यो पूर्ण रूपमा कार्यान्वयन सरकारले नगरिदिँदा अहिले दिनहुँ हाम्रै यही नेपालगञ्ज कार्यालयमा पनि पत्र आयोगले सिफारिस गरेको पत्र ल्याएर आइरहनु मान्छेहरू ओरदोर भइरहेको अवस्था छ हामीले कहिले न्याय पाउँछौँ र सरकारले हामीले कहिले यसलाई सम्बोधन गर्छ म्याडम भनेर आउनुहुन्छ र हिजो अस्ति मात्रै एकजना धेरै लामो समयपछि जुन आयोगले सिफारिस गरेको पत्र ल्याएर खुसी हुँदै आउनुभयो हामीले अरू केही नपाए पनि म्याडम आयोगले यति सिफारिस गरिदिँदाखेरि पनि दोषी को भनेर आयोगले भनिदिँदाखेरि म खुसी भएँ भनेर बुढो मान्छे एकजना मुस्लिम समुदायको यहीँ उडरापुरको एकजना आउनुभएको थियो भेट्न आउनुभयो खुसी भएर जानुभयो मलाई अरू केही नपाए पनि मेरो छोरालाई मार्ने कारवाही गर्ने व्यक्ति को भनेर आयोगले एउटा सिफारिस गरिदिँदाखेरि र दोषी यो हो भनेर किटान गरिदिँदाखेरि म खुसी छु म्याडम मलाई केही पनि चाहिँदैन भनेर जानुभयो धेरै हामी यस्तो सन्दर्भमा फिल्डमा भिजिट गर्दाखेरि आए अनुसन्धानको क्रममा जाँदाखेरि उहाँहरूका पीडाहरू सुनिरहेको अवस्था छ जुन चन्द्रकला म्याडम जस्ता पीडित परिवार उहाँहरू जस्ता धेरै हुनुहुन्छ म पनि लामो समय यहाँ बसेको र काम गरेको हुनाले धेरैसँग परिचित पनि छु र धेरैले विश्वास पनि गर्नुहुन्छ आयोग लगायत सम्पूर्ण यससँग काम गर्ने सङ्घ संस्थाहरूलाई उहाँहरू सबै मिलेर यसको समाधानतिर जानुपर्छ र सरकारले पनि यसलाई प्रायोरिटीको रूपमा राखिदियोस् र आयोगले आयोगसँग पनि कोअर्डिनेसन गरोस् र हामीले पनि छोड्ने छैनौँ किन उहाँहरूको अभिभावकत्व भनेको राष्ट्रिय मानवाधिकार आयोग हो कहिले पनि उहाँहरूको विगतदेखि द्वन्द सुरुदेखि नै अन्तिमसम्मका सबै कामहरू गरिरहेकै अवस्था छ नेपालगञ्ज कार्यालयले अहिले पनि अनुसन्धानको प्राथमिकतालाई काम गरिरहेको छ र अझै पनि 300 लगा हाराहारीको उजुरीहरू अझै यो कार्यालयमा काम गरिरहेका छौँ कति सिफारिस गरिसक्यौँ आयोगले गरिसक्यो र कार्यान्वयन सरकारले हुन बाँकी छ यसमा समाधान गर्न
1: जिम्मेवार
2: हुनुपर्छ हामी सबै यसमा लागि पर्नुपर्छ यो आवाज छोड्नु हुँदैन धन्यवाद
1: आजको बहसलाई यहाँनिर टुङ्ग्याउँ समयको अभावको कारणले हामी थप बस गर्न पाएनौँ र सारमा भनौँ व्यक्ति बेपत्ता पार्ने विरुद्धको अन्तर्राष्ट्रिय दिवस 30 अगस्त पर्सि आइतबार मनाइरहँदा 14 भाद्रको दिन सरकारले सुन्नुहोस् कि बेपत्ता पारिएका तमाम व्यक्तिहरूलाई सम्झना गर्दै उनीहरूको योगदानको कदर गर्दै चाहिँ न्यायको प्रत्याभूतिका लागि जुन आयोग गठन भएको छैन आयोग गठन गरेर पीडितको न्यायको लागि जति पनि अहिले पीडित परिवारले भन्नुभयो पीडितको सत्य न्याय र परिपूर्ण पाउने अधिकार सुनिश्चित होस् यसमा चाहिँ राज्य जिम्मेवार बनोस् भन्ने कामना गर्दै आजको रेडियो इजलास यहीँनिर बिट मारौँ आदरणीय श्रोताहरू आजको रेडियो इजलासमा हामी व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बेपत्ता पारिएका व्यक्तिको अधिकार न्याय प्राप्तिका चुनौती राज्यको दायित्व र गर्नुपर्ने कार्यका विषयमा बहस गऱ्यौँ र बहसमा हुनुहुन्थ्यो द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल केन्द्रीय सचिव एवं बेपत्ता परिवारका सदस्य चन्द्रकला उप्रेती र राष्ट्रिय मानवाधिकार आयोग नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारी महत्त्वपूर्ण समय र तार्किक बहसका लागि अतिथि दुवैलाई धेरै धेरै धन्यवाद आदरणीय श्रोताहरू यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथी लक्ष्मी तिमिसिनासँगै म कार्यक्रम सञ्चालक अधिवक्ता वसन्त गौतम यहाँहरूबाट बिदा हुन चाहन्छु शुभ दिन नमस्कार।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिको तेज
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: आज म एकदम खुसी छु
6: हैन आज किन यसरी हाँस्दै आएकी छौ त
5: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने मलाई त्यहाँको विशेषता एकदम मन पर्यो म त भोलि नै बाबालाई भनेर जान्छु
6: ए हो र ल ल भन न त तिम्रो रोजाई कस्तो रहेछ हामी पनि जानु
5: ल सुन त्यहाँ त गुणस्तरीय शिक्षा आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू पर्याप्त अतिरिक्त क्रियाकलापहरू जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति एजुकेसनल टुर सिए काउन्सिलिङ क्लास सञ्चालन मोटिभेसनल क्लास आइसिटी क्लास एसी क्लासरुम इन्डस्ट्रियल फिल्ड भिजिट क्रिकेट मैदान बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप क्यारियर काउन्सिलिङ जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन् यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो
6: हो रहेछ एकदमै ठिक लाग्यो मलाई त अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु
5: ल सुन त्यसो भए 98580 40388 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है
6: ल ल हुन्छ हुन्छ ल
7: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ
8: उच्च रक्तचाप उच्च कोलेस्ट्रल सुगर मधुमेह मुटु दुख्ने हिँड्दा छाती भारी हुने सास फेर्न गाह्रो हुने खुट्टा सुनिने शरीर सुनिने चक्कर लाग्ने बेहोस हुने हर्ट एट्याक हर्ट ब्लक मुटुको बाथरोग मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेसन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला
7: उपलब्ध सेवाहरू
8: इसिजी इको टिएमटी 24 घन्टे होल्टर एबिपिएम ब्लड प्रेसर सुगर कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म
8: सम्पर्क नम्बर 081536667 98215 97532 ठेगाना गणेशमान चोक भेरी अस्पताल जाने बाटो नेपालगञ्ज
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएसकेयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
3: ए, हो र? त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड़ दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढंगले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: रंग बहार रंग बहार,
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
8: नमस्ते सर।
9: नमस्ते
8: सर। गीत चाहिँ म जस्तो पनि गाउँछु होला, तर डान्सको चाहिँ मलाई डी पनि आउँदैन। म्युजिक भिडियोमा कसरी गर्ने होला, टेन्सन भइरहेछ।
9: तपाईँ टेन्सन नलिनु न, म भनेको ढुङ्गालाई नजाने मान्छे हो क्या। अरू क्लासतिर जाउँ है। आकाश

0: सूचना सूचना सूचना भेरी बस व्यवसायी प्राइवेट लिमिटेड नेपालगञ्जले नेपाल अधिराज्य भरिका क्यान्सर पीडितहरूलाई देशका विभिन्न स्थानमा रहेको क्यान्सर अस्पतालसम्म उपचारको लागि जान आउन सक्ने गरी यस प्रालीबाट सञ्चालित गाडीहरूमा फ्री पास अर्थात् निशुल्क यात्रा गराउने व्यवस्था गरेको हुँदा क्यान्सर बिरामी भएको प्रमाणित कागजात र नेपाली नागरिकताको फोटोकपी लिई यस प्रालीको नजिकको टिकट बुकिङ काउन्टरमा सम्पर्क राखी यात्रा गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गरिन्छ। भेरी बस व्यवसायी प्राइभेट लिमिटेड प्रधान कार्यालय नेपालगञ्ज बाँके। सम्पर्क फोन नम्बर 98580 27 882।
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्सले।

0: रङ्गा उदैदेश मेरो एभरेस्ट।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
4: उपलब्ध सेवाहरू
5: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
5: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: सूचना श्रम संस्कृति पार्टीको नेपाल मञ्चमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमबारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रमपिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
1: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
0: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान मेजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर 98481330।

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639411786 र 98224392377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: Philip on ya. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414199।
4: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
4: उपलब्ध सेवाहरू:
5: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
4: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
5: सम्पर्क नम्बर 081536667, 9215597532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना: नेपालगञ्ज 10 बाके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: सूचना सूचना श्रम संस्कृति पार्टीको नेपालगञ्जमा हुन गइरहेको श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम बारे सूचना। श्रमको सम्मान, संस्कृतिको संरक्षण र प्रविधिको प्रयोगबाट नै देश विकासको अठोट लिनुभएका श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्ष श्रम पिता माननीय हर्क साम्पाङ राई सहित पार्टीका केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति पार्खिन गुरुङ, केन्द्रीय सदस्य सन्दीप तामाङ, केन्द्रीय सदस्य देवीराम गरन्जा मगर, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दर्लामी मगर, बाँकेका अगुवा श्रमदाताहरूसँग भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तपसिलको मिति, समय र स्थानमा आउने कार्यक्रम रहेकाले बाँके जिल्लाका सम्पूर्ण श्रमजीवी, माटोप्रेमी तथा देशप्रेमी जनताहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
1: हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश।
0: कार्यक्रम हुने मिति 2083 भाद्र 13 गते शनिबार। स्थान म्याजेस्टिक होटल, वडा प्रहरी कार्यालय नजिक नेपालगञ्ज। समय बिहान 11:30 बजे। आयोजक जिल्ला कार्य समिति बाँके श्रम संस्कृति पार्टी। सम्पर्क फोन नम्बर 98481330।

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081536667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
2: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
3: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
0: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए, हो र? त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98487-56-66।
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब

0: गोपालगंजमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरपिनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49451
3: हजुर अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ यति मात्र होइन म्याक्सवेलमा लेजर ब्रोसर क्यालेन्डर चेकबुक पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ
0: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि सम्पर्क नम्बर 081-538-055 र 98-588-964
4: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: ओहो घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो
6: किन गाह्रो मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि
5: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला
6: तपाईँलाई थाहा छैन नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा न्यू विश्वकर्मा कला सेन्टर नेपालगञ्ज 5 बाँके
2: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435

0: कस्तो सुहाएको साडीमा
1: हो र साच्ची नमस्ते म भावना आचार्य यस वर्षको तिजलाई लसित गरेर मैले पनि तिज सङ्गीतको शैली टोडाडा पारी बजारमा ल्याएकी छु सुनेर माया गरिदिनु होला है
0: भावना आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र भावना आचार्य र खेम भण्डारीको सुमधुर आवाज तिज सङ्गीतको शैली टोडाडा पारी मना डिजिटल म्युजिक प्रणाली मार्फत अब बजारमा
2: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
3: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
2: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
3: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448785535 र 98082504037

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महिने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: अहिया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
5: बहिनी किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244 98-580-81-244।
7: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979। 081-530-220 र 98-41-586-979।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम टेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: यो तरंग रेडियो कृष्णसार को हो स्टूडियो टाइम चेक
4: अहिले बिहान को 11 बजे
3: चोट लागेर वा नलागिकन हुने कुमको दुखाई कुम चलाउन नसकिने कुम फुस्किने कपाल कोर्न लुगा लगाउन नसकिने हात झम्किने बल नहुने लगायत कुम भित्रका लिगामेन्ट र मांसपेशी सम्बन्धी समस्याको सही परामर्श र उपचारका लागि
5: डाक्टर तीर्थेन्द्र खड्का मामा मेडिकल्स भास्कोटा मार्केट जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगञ्ज सम्पर्क नम्बर 98 4 80 27 235
6: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
6: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
6: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
6: ए साँच्चै
7: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
6: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पूनमाचारी एमबीबीएस एमडी केयु IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
6: वा अब त मलाई धेरै ढुक्क लाग्यो
7: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
6: यो त पुरा प्याकेज जस्तै भयो नि
7: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
6: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
7: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज

0: डडेलधुरा बैतडी बझाङ
1: डोटी अछाम डोटी अछाम
2: हामी दुई कि एकै सिट रहेछ म त अछाम जान्ना छु तिमी कहाँ जाने हौ
3: म डोटी
2: रिसाया जुन म त बसम बसम जे नि लागन छ
3: अरे शिव अरे न के ख्याउन लाछौ मुलाई गाडालाई बस्न पाए त कति मान्न छौ कि
2: तम्बो न मान्न छौ कि मुलाई हाडालाई बस्न पाएपछि म त बसमी गीत भन्न पाए हो न तिन दिन लाग्छ

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: California. Extreme energy drink.
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: कौशल्या मेमोरियल हॉस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर नौ हवलदारपुर स्थित कौशल्या मेमोरियल हॉस्पिटल में स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजे देखि बेलुका 4 बजे सम्म एक महीना सम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपीडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Lipponia. Extreme energy drink.
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: रेपु त्याग्सको नदीको सङ्गम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो। यो तालमा पानीको मात्रा बढ्दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटे कोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको थियो। पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटे कोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदान प्रदानलाई तीव्र बनाएको छ। ताल फुटेपछि त्यसबाट निस्कने पानी गेग्रान र ढुङ्गा माटो भोटे कोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ। यसअघि अस्ति बुधबार भदौ 10 गते भोटे कोशीमा आएको विनाशकारी बाढीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राय कृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययन भइरहेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फँसेका मध्ये 3,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगंजमा 3 जना घाइतेको उपचार भइरहेको छ भने 11 जना डिस्चार्ज भएका छन्। यस्तै राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका लागि ल्याएका 31 जना मध्ये 12 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकामा 5 जना उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै मनमोहन हस्पिटलमा 2 जना, ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। नर्विक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। मनमैजू शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 जनाको उपचार भइरहेको छ। 977 जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्रहरले जनाएको छ। यसैबीच रसुवाको त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका थप मजदुरको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि प्रयास गरिरहेको छ। हिजो 350 मजदुर तथा स्थानीयलाई सुरुङबाट उद्धार गरिएको सेनाले जनाएको छ। त्यही सुरुङमा फँसेका 100 जनाभन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको छ। आज केहीलाई बाहिर निकालिसकेको र अरूलाई पनि निकाल्ने प्रयास भइरहेको सेनाले जनाएको छ। बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। अस्ति बुधबारदेखि अवरुद्ध काठमाडौँ मुगलिन सडक आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ। बाढीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सडक अवरुद्ध छ। काठमाडौँ जोड्ने मुख्य नाका 3 दिनसम्म अवरुद्ध हुँदा काम विशेषले हिँड्नुपर्नेलाई शास्ति भएको छ। अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन। हिजोदेखि लेदो पन्छाउने काम भइरहे पनि सडक खुलाउन बाँकी छ। अझै 3 ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सडक खुलाउने गरी काम भइरहेको धादिङ प्रहरले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन, सुनको भाउ आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड, नापी शाखा अगाडि। फोन नम्बर 081-530-398।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना भोटेकोसी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह बाढीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा हिजो बसेको महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं गाडीको क्षतिको अध्ययन गर्न कोषा अध्यक्ष राजेन्द्र आचार्यको संयोजकतामा सदस्य समिति गठन गरेको हो। समितिको सदस्यमा डिलबहादुर श्रेष्ठ, नरबहादुर राणा र सुबल गिरी लगायत हुनुहुन्छ। समितिले बेपत्ता भएका गाडी, व्यवसायी, मजदुरको अवस्था पत्ता लगाउनेछ। यस्तै यात्रीहरूको अवस्था र क्षतिको विवरण पनि सङ्कलन हुनेछ। महासंघका महासचिव टेकनाथ गौतमले बाढी प्रभावित क्षेत्रमा व्यवसायी, मजदुर र यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2,400 रुपियाँले घटेको छ। यो हप्ता गएको आइतबार र सोमबार बढेको सुन मंगलबारदेखि लगातार घटेको हो। नेपाल सुन्तरी व्यवसायी महासंघका अनुसार आज 3,18,500 रुपियाँमा सुनको कारोबार भइरहेको छ। हिजो सुन 3,20,900 रुपियाँ थियो। अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै 3,22,100 रुपियाँमा कारोबार भएको थियो। हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाव अघिल्लो हप्ता शुक्रबारको तुलनामा 2,800 रुपियाँले बढेर 3,19,500 रुपियाँमा कारोबार भएको थियो। अघिल्लो हप्ता शुक्रबार सुन 3,16,700 रुपियाँमा कारोबार भयो। आज चाँदीको भाव पनि घटबट भएको छैन। चाँदी हिजोको जस्तै आज 4,965 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दाराबीले बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द्व अन्त्य गर्न तथा हर्मुज जलमार्ग फेरि खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिविधि अन्त्य गर्ने तथा शान्ति र स्थिरता पुनस्थापना गर्नेतर्फ अघि बढेका छन्। अब खेल खबर। चेल्सीले एस्टन भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई $1,19,00,000 अनुबन्ध गर्न सहमति गरेको छ। 33 वर्षीय मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गरेपछि चेल्सीमा आबद्ध हुनेछन्। उनको आगमनले स्टार्फोर्ड ब्रिजमा गोलरक्षकको समूह थप बलियो हुने अपेक्षा गरिएको छ। चेल्सीले पछिल्लो समय पहिलो रोजाइका गोलरक्षक रोबर्ट सान्जेजको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गर्दै आएको थियो। विशेष गरी अस्ति फुलहममाथि 3-2 जितमा सेन्जेजको प्रदर्शनपछि क्लबले गोलरक्षकको विकल्प खोज्ने निर्णय गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना भोटेकोसी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार। घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सडक आज बेलुकीसम्म खुलाउने प्रयास हुँदै। बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। द्वन्द्व छिटै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई 7.5 मिलियनमा अनुबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र ujaloonline.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-5323-375।
4: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ। कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
4: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या, एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी, पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
6: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
10: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
11: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
10: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
11: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै NICU, PICU, ICU, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
10: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
11: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
10: सम्पर्क नम्बर 081-535-717।
11: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
12: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
11: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
12: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
11: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै
13: कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
12: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
14: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
15: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
0: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: drip on ya. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
3: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस् शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ हो तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ याद राख्नुहोस् सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु
4: खुल्यो
5: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो
4: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
5: कोहलपुरमै पाइन्छ टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँके
5: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा सम्पर्क नम्बर 9815226711 र 9820183786 नेपाल अटो पार्ट्स भरोसाको यात्रा

0: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
1: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
0: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
1: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
0: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
1: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
2: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा 1 महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
4: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म 1 महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
5: प्रदान गरिने सेवाहरू:
6: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
7: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
8: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
4: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-4-82-63-399।
9: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
10: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
9: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
10: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
11: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्यज्योति सही प्लान सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।

0: नम्बर 081-5-32-375।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजिसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-5-31-366 र 98-085-49-451।
4: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श। गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-5-30-220 र 98-41-586-979। 081-5-30-220 र 98-41-586-979।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: koile paniya extreme energy drink
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला
2: कान्ति आरोग्य अस्पताल छँदै छ नि पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ
1: हो र यो अस्पतालमा के सुविधा छन् नि
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा दैनिक ओपिडी सेवा दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु पिआइसियु आइसियु हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन् अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि
1: सम्पर्क नम्बर 081535717 हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
2: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
1: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
2: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
2: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी
1: सम्पर्क नम्बर 98 84 20 697 98 85 23 697 र 98 014 83 697
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौ
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
3: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
2: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
3: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: Philip on ya. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-92377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
4: नमस्ते दाई।
5: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
4: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
5: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
6: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
7: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
8: हाम्रा विशेषताहरू:
7: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
8: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
7: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
8: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
8: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
7: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
8: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
7: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NICS एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
8: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: ठास गर्नु।
1: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक, सुर्खेत रोड, नेपालगञ्ज। सम्पर्क 98025 32568।
2: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
3: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-5-33-719, 98-4-80-22-229 र 98-605-22-229।
3: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
4: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
3: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
4: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
5: बिएस सिलाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूजा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1472 र 98-224-52-478।
1: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
8: खुल्यो खुल्यो खुल्यो
0: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
8: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
0: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
8: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
0: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98-1-25-26-711 र 98-20-18-37-86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
9: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
9: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड, नापी शाखा अगाडि।
0: फोन नम्बर 081-5-30-398।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: बीर डेंटल
2: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, बताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
7: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
6: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
7: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98-448-5535 र 98-082-5437।
8: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
9: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
8: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
9: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
8: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
9: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
8: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
9: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
10: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ, पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
10: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ, र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
9: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै
10: कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639 11786 र 98224 92377।
11: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
12: OSR Digital, entertaining the nation.

0: कौशल्या मेमोरियल हस्पिटल द्वारा एक महीने फ्री ओपीडी सेवा शुरू भएको छ।
1: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञ द्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपीडी सेवा सञ्चालन भएको छ।
2: प्रदान गरिने सेवाहरू:
0: गर्भवती जाँच सेवा, महिलाको तल्लो पेट दुख्ने समस्या, पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतो पानी बग्ने समस्या,
3: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
0: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसुति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
1: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
7: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
7: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
7: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
6: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
7: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी

0: कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको शिरबारीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो, सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
0: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रुपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने, स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
1: भोटेको सीमामाथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो, जोखिम कायम रहेको चिनिया पक्षीबाट जानकारी। बाढीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढी पूर्वानुमान महाशाखाको सुझाव।
2: अस्ति बाढी गएको डुबाएको अथवा पगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ, त्योभन्दा बाहिर बाढी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
0: नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन, एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
1: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
5: NBL सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउने मध्ये दिउँसो 3 बजेसम्म 547 जनाको शव फेला परेको छ। रसुवादेखि नलप्रासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम चलिरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, चितवनमा 221, तनहुँमा 29, नलप्रासी पूर्वमा 134 र नलप्रासी पश्चिममा 28 जनाको शव भेटिएको हो। धेरैसो शवहरू नदीमा बगेर तल पुगेका हुन्। अस्ति बुधबार रसुवामा बाढी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशुली नदी भनिन्छ। त्रिशुली नदी रसुवा, धादिङ, गोर्खा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ। तनहुँ हुँदै आएको कालीगण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ। नारायणी नदी चितवन र नलप्रासी हुँदै भारततिर जान्छ। यसैबीच नेपालका लागि रेडक्रस र रेड क्रिसन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले बुधबारको बाढीबाट झन्डै 93,000 जना मानिस प्रभावित भएको बताउनु भएको छ। आइएफआरसीले तत्काल जीवन रक्षक सहायता र प्रतिकारका लागि झण्डै 3 करोड 10 लाख अमेरिकी डलर अर्थात् झण्डै 5.25 अर्ब रुपियाँ आपतकालीन सहयोग उपलब्ध गराउन दाताहरूलाई आह्वान गरेको छ। उहाँले नेपालमा अर्को सम्भावित बाढीका कारण पुग्न सक्ने प्रभावबारे अझै चिन्ता कायम रहेको बताउनु भएको छ।
1: यसैबीच भोटेकोशीमा बुधबार आएको बाढीपछि बेपत्ता भएका नागरिक हरूको खोजी तथा सब व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। सब सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम सब सङ्कलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो। बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शबहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितौनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1,200 सैनिक जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण ठाउँहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर सङ्कलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ। यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1,600 जनशक्ति खटाएको थियो।
0: यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोसीको बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम सुरु भएको छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका 93 शव अस्पतालमा राखिएको छ। 9 मणिपाल शिक्षण अस्पतालमा छन्। शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। बाढीमा विपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डिएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाउने उहाँले बताउनुभयो। पहिचान हुन नसके बिबारिसे बनेका शवलाई बिबारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनुभयो। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न ठाउँ अभाव भएपछि पोखरा पुर्याइएको हो।
1: यसैबीच चितवनको त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवको पहिचानका लागि चितवन उद्योग सङ्घको परिसरमा डिस्प्ले बोर्ड राखिएको छ। बाढीले बगाएर ल्याएका 186 शवमध्ये सफाई गरी तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएका आधारमा अहिलेसम्म 2 पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिचान हुनेमा बाँकेका 23 कबीरलाल चौधरी र रसुवामा कार्यरत प्रहरी रामकाजी पौडेल रहेका छन्। शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा राखिने र आफन्तको मोबाइलमा समेत पठाइने व्यवस्था मिलाइएको छ। यसैबीच सङ्कलित शवको व्यवस्थापन र शव परीक्षणमा भरतपुर अस्पताललाई गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव, अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव चाँडै कुहिन थालेकाले समस्या भएको भरतपुर अस्पतालका मेसु डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो। जनशक्ति अभाव पूर्ति गर्न भेरी अस्पताल र काठमाडौँका मेडिकल कलेजहरूसँग फोरेन्सिक विज्ञ माग गरिएको छ। अस्पताल प्रशासनले सङ्क्रमण र महामारी फैलिन नदिन सतर्कता अपनाउँदै दुर्गन्ध नियन्त्रणका उपाय समेत लागू गरेको छ।
0: भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू तीव्र अन्योल र पीडामा परेका छन्। बुधबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएपछि मानसरोवर तीर्थयात्रामा निस्केका तीर्थयात्री, चिकित्सक, पत्रकार तथा स्थानीय व्यापारीका परिवारले आफन्तको खोजीका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग हार गुहार गरिरहेका छन्। नुवाकोटको विदुरमा रहेको स्त्री नम्बर 1 सैन्य तालिम केन्द्र परिसरमा आफ्ना बेपत्ता आफन्तको नाम र विवरण टिपाउन मानिसहरूको बाक्लो लाइन देखिएको छ।
1: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 झन्डै 2 रुपियाँ सङ्कलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 1,91 करोड रुपियाँभन्दा बढी सहयोग जुटेको हो। दाताहरूले विभिन्न 10 वाणिज्य बैङ्कहरूमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान भोटेकोसी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूको सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रुपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ। यस्तै निजी क्षेत्र, गैर सरकारी सङ्घ संस्था, प्रदेश तथा पालिका सरकार लगायतबाट राहत घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो 1 तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। यस्तै हिजो सचिव स्तरीय बैठकबाट सङ्घीय कर्मचारीहरूले पनि तह अनुसार 10 तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन्। विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स युएले 1,52 करोड रुपियाँ सहयोगको घोषणा गरेको छ।
8: श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
9: यो कृष्ण सार FM
10: 94 MHz कृष्ण सार जत्तिकै तेज।
0: प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्युआर प्रयोग गर्न आग्रह गर्नुभएको हो। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयपछि आधिकारिक विवरण सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्युआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम उठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। सिधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भोटेको सीमा माथि बनेका नयाँ तालको जोखिमबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
11: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
12: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
12: ब्याङ्कको चेक, टोकन, ATM हुँदै हातको मोबाइल सम्म।
11: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
12: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
12: हरेक हप्ता आइतबार उज्यालो TV र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 547 पुग्यो, सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रुपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने, स्वदेश र विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। चिनिया कम्युनिष्ट पार्टी सिपिसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ। राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बन्ने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। चिनिया सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार सरकारले परिचालन गरेको उद्धारकर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जनाभन्दा बढी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाइ छ। यसैबीच चिनिया राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। उहाँले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाउनु भएको हो।
0: नेपाल चिन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि क्षेत्रमा उच्च सतर्कता अप्नाउन स्थानीय दूतावासले आग्रह गरेको छ। आज एक विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा भनिएको छ। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपिल गरेको छ। साथै भ्रामक सूचनाको पछि लागि आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। यसअघि आज बिहान नेपाल प्रहरीले ताल फुटेको र बाढी आउन थालेको भन्दै सचेत गराएको थियो। केही समयपछि भोटेकोसी हुँदै त्रिशुलीमा बाढी आयो, तर यो बाढी ताल भरिएर भएको पानीको मात्र रहेको थाहा भएको छ। यसै विषयमा साथी हृदय रिमालले बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीलाई भोटेकोसीमा यसअघिको जस्तो भीषण बाढी आउने सम्भावना त्यो तालबाट कतिको छ भनेर सोध्नु भएको छ।
2: जोखिमपूर्ण ताल भन्न सक्छौँ, किनकि त्यो पहिरोले थुनिएको ताल हो। त्यस्तो तालहरू प्रायः जसो फुट्ने गर्दछ, नफुट्न पनि सक्छ कहिले काहीँ। जस्तै सुनकोसीको जुरे पहिरो नफुटेको उदाहरण पनि हामीसँग छ। तर पनि अब फुट्न सक्ने सम्भावना उच्च भएको कारणले हामीले तल्लो क्षेत्रमा सतर्क रहिराख्न भन्ने सूचना चाहिँ जारी गरेका छौँ। ठुलो बाढी चाहिँ हामीले अस्ति 10 गते बेहोर्यौँ। 200 लाख घनमिटर चाहिँ प्रारम्भिक रूपमा आकलन गरेका छौँ। अब 200 लाखको तुलनामा 30 लाख मात्रै त्यसलाई चाहिँ हामीले सानै भन्न सक्छौँ। सानै बाढी भए पनि त्यसले अलिकति असर पुर्याउन सक्छ कि भन्ने एउटा सम्भावना छ एकातर्फ भने, अर्कोतर्फ थुप्रो गेग्रियानहरूलाई फेरि पनि बगाएर लिएर आउन सक्छ र त्यसले अरू थप क्षति गर्ला कि भन्ने एउटा अनुमान हो।
16: दीर्घकालीन चुनौती के हुनसक्छ? भविष्यमा यो कुनै न कुनै बेला फुट्ने नै भन्ने हुन्छ कि अथवा यो यही रहने अवस्था पनि रहन्छ कि, यसलाई कसरी लिने?
2: प्राय जसो हिमतालहरूमा पानी यदि सिपेज भएन, त्यो पानी सुकेर गएन, मुनिबाट छिरेर गएन, होइन, त्यस्तो अवस्थाहरू सिर्जना हुन सकेन भने त्यो फुट्ने नै हो भन्ने एक किसिमको निष्कर्षमा पुग्न सक्छौँ। तर अब त्यो कति बलियो छ र त्यो कहिले फुट्छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्दैनौँ। कुनै पनि ताल यो फुट्दै फुट्दैन यसमा जोखिमै छैन भन्न सक्ने अवस्था छैन। खालि जोखिम कम र बढीको मात्रै कुरा हो। कहिलेकाहीँ अत्यन्तै ठुलो ज्ञानले त्यो ताललाई छेकेर राखेको छ भने त्यो नफुट्न पनि सक्छ, तर त्यो सम्भावना चाहिँ अलि न्यून नै हो।
16: प्रभावित ठाउँमा यो राहत उद्धारको काम चलिरहेको छ, होइन, त्यहाँ के सावधानी अपनाउने अरू उद्धारकर्मी लगायत?
2: अब 70 वर्षको हाम्रो तथ्याङ्क मापन गरेको इतिहासमा यो सबैभन्दा ठुलो हो। 500-700 वर्षभन्दा पनि बढी समयमा एकचोटि आउन सक्ने ठुलो बाढी हामीले अलिकति वैज्ञानिक अध्ययनमा रिटर्न इयर फ्लड भनेर भन्छौँ। 6-7 घन्टामा तिब्बत नाकाबाट यो चितवन हुँदै तल गइसकेको अवस्था थियो। छिटो त्यो बहाव भएको छ, तीव्र भएको छ। त्यस कारणले हामी चाहिँ अब यस किसिमको बाढीको घटनाबाट सिकेर आगामी दिनमा थप पूर्व तयारी गर्नुपर्ने, अन्तर्दृष्टि समन्वयहरू गर्नुपर्ने यावत समस्या छँदैछन्। अब यहाँले छोडेको प्रश्नमा अहिले तत्काल उद्धारकर्ताहरूलाई दिउँसोको समयमा उद्धार गरिराख्नको लागि अब त्यहाँ कुनै समस्या छैन। अहिले चिनतर्फ पनि त्यहाँको सुरक्षा निकाय र नेपालतर्फ पनि सुरक्षा निकाय, उद्धारमै खटेको सुरक्षा निकाय, बोर्डरको नजिक भएको निकाय सुरक्षा निकायले चाहिँ उद्धारका साथै पूर्व सूचना चाहिँ तलब दिने गरी संयन्त्र चाहिँ बनेको छ। त्यो हिसाबले अब हामीसँग सुरक्षा निकाय जो हाम्रो टिमुरे र स्याप्रुबेसी आसपासको क्षेत्रमा उद्धारको लागि खटिरहेको छ, उहाँहरूले चाहिँ खोलाको निगरानी पनि गर्दै खटिरहेको अवस्था छ र हामी कम्तीमा अस्ति बाढी गएको डुबाएको अथवा बगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ, त्योभन्दा बाहिर बाढी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
1: उहाँ हुनुहुन्थ्यो बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। फेरि पनि बाढीसँग सम्बन्धित प्रसङ्ग, भोटेकोसीमा आएको बाढीबाट प्रभावित 700 बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म 40 विदेशी सहित 706 उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले 29 भारतीय, 4 जर्मन र 4 चिनियाँ, 1 ओमानी र 2 कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब 4,500 बढी फौज परिचालन भएका छन्। 3 सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: गोपालगंजका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श। गम्भीर मृगौला रोग, डायलाइसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगंज। सम्पर्क फोन नम्बर 081530220 र 98145689799, 081530220 र 98145689799।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
3: नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको नभई राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको बताउनुभयो। नेपालको भौगोलिक बनावट, विकट भूभाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै उहाँले सरकारले सुरुवाती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको जनाएको बताउनुभयो। अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सिर्जना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताउनुभयो। यद्यपि सरकारले मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उहाँले स्पष्ट पार्नुभयो।
4: नुवाकोटमा बाढीबाट प्रभावित परिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न 12 अस्थायी शिविर सञ्चालनमा ल्याएको छ। बाढी पीडित तत्कालीन बसोबास तथा राहत वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न विद्यालय, सामुदायिक भवन, कवर्ड हल र सार्वजनिक संरचनालाई अस्थायी शिविर बनाएको हो। बाढीबाट प्रभावित विदुर नगरपालिका, बेलकोट गढी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न ठाउँमा यी शिविरहरू सञ्चालन गरिएका हुन्। विदुर नगरपालिका अन्तर्गत तुप्सिएको पुस्तकालय, त्रिशुली ढुङ्गे र सिमचौरको क्रियापुत्री भवन, बट्टारको कवर्ड हल, देवीघाटको आयुर्वेद चिकित्सालय, बेत्रावतीको सुन्दरी क्योरिनी मावि कोलोनी कवर्ड हल र देवीघाट सिट खालीको रणभूमेश्वरी माविमा प्रभावितलाई राखिएको छ। यस्तै बेलकोटगढीको महादेव मावि तथा किस्पाङ गाउँपालिकाको कार्की मनोकामना र त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविर बनाइएको छ। शिविरहरूमा क्षमताभन्दा बढी मानिसको चाप छ। रणभुवनेश्वरी माविमा 300 जनाको क्षमता रहेकोमा अहिले 450 जना बसिरहेका छन्। शिविरहरूमा बसोबास व्यवस्थापनसँगै राहत वितरण र समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी खटाएको छ। पालिका र जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा राहत तथा उद्धार पछिको व्यवस्थापन तीव्र पारेको प्रमुख जिल्ला अधिकारी सम्मु प्रसाद रेग्मीले जानकारी दिनुभयो।
3: यसैबीच भोटेकोसी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण 13 आयोजना प्रभावित भएका छन् भने त्यहाँ कार्यरत सयौँ कामदारहरू सङ्कटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 933 जना कामदार सम्पर्कविहीन भएकोमा अहिलेसम्म 254 जनाको उद्धार गरिएको छ। अपर त्रिशुली एक आयोजनामा मात्रै 576 जना कामदार अझै सम्पर्कविहीन छन्। भौगोलिक विकटता, सडक तथा सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद हुनुका साथै हेलिकप्टर अवतरण गर्ने ठाउँ अभाव भएकाले उद्धारमा कठिनाई भइरहेको छ। चिलिमी, लाङटाङ लगायतका आयोजनाका सुरुङभित्र कामदारहरू फँसेको आशंका गरिएको छ। यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सुरक्षाकर्मी तथा थप हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्राविधिक टोली र आवश्यक सामग्री सहित प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
4: रसुवामा वैकल्पिक सडक मार्गबाट सडक सञ्जाल जोडिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार साना चार चक्के गाडीबाट रसुवाको धुन्चे पुग्ने गरी सडक सञ्चालनमा ल्याइएको छ। काठमाडौँको ढोका छहरी गडखार पुल आप्र नर्जा लच्याङ सरमथली पार्टीखर्क हुँदै बोगटी टार कालिक स्थानबाट धुन्चे सडक खण्ड सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। त्रिशुलीको बाटो हुँदै रसुवागढी जाने बाटो बाढीले छेद विच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो।
3: जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने चलन छ। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिनी नाडीमा बाँधिदिने गरिन्छ। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाई भिन्जाएर टुसा उमारेर बनाइएको क्वाँटी समेत खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा याम्बर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड पाँचौँको 99 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुक्याएको छ। राजा ह्यारल्डको निधन हुनुअघि 24 घन्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भिडले दरबारमा फूल चढाएको बिबिसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दी त नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वको रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनु भयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुवा र नागरिकको राजाका रूपमा चित्रण गरेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासङ्घका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासङ्घले अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासङ्घको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरुपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासङ्घमाथि अनुसन्धान गरिरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
4: र नेपालका रविन्द्र ढाट रोड टु युएफसी सिजन 5 छनौटको फाइनलमा पुगेका छन्। उनले चिनको साङ्घाईमा आज भएको सेमी फाइनलमा न्युजिल्यान्डका कासिब मोर्डोसलाई अङ्कका आधारमा पराजित गरे। बझाङको बाघ उपनाम पाएका फाइटर ले मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट अतिल्नो जोनलाई पराजित गरेका थिए। गएको वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुङ ग्रेड कोरेनलाई हराएर ब्यान्ट वेटको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 547 पुग्यो। सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
4: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रुपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
3: भोटेकोसीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षबाट जानकारी। बाढीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढी पूर्वानुमान महाशाखाको सुझाव।
4: नर्वेका राजा ह्यारल्डको 99 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
3: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। बाढी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
2: बर्जर पेंट्स
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: Firta, firta, 20% sama cash firta.
3: Toilet pony, jaha pani.
4: Cash firta, linu bhai ta?
5: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तालको आपतकालीन मूल्याङ्कन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा। तालको पानीको सतह नागेर बग्ने क्रम रोकियो, उद्धार कार्य पुनः शुरू। जोखिम भने कायमै रहेको बाढी पूर्वानुमान शाखाको भनाई।
1: दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो।
0: रसुवामा बाढीमा परेका मध्ये अहिलेसम्म 579 जनाको शव फेला, करिब 1000 जना सम्पर्कविहीन। बेपत्ता परिवारका आफन्तलाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
2: हामी सब प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, त्यो हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त। पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोडियो।
3: अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू युएफसी को फाइनलमा प्रवेश।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: को विपत्तिले धेरै पाठ सिकाएको छ। पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन। आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो। अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्। ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चीनिया सरकारी सञ्चार माध्यमले जनाएका छन्। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भुटेकोशी र त्रिशुली नदीमा बाढीको जोखिम बढेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग भन्नुभयो।
3: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छिमा मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जानु त भएन। हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गर्न र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन। त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो, नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ।
2: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्याङ्कन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिगाछेको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोली खटाइएको हो। टोलीले घटनास्थलमै तालको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्रतिकारिक लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढीपछि हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै 221 छन्। यस्तै गोर्खामा 44, धादिङमा 40, नुवाकोटमा 38, तनहुँमा 29, नवलपरासीमा 28, रसुवामा 13 र नवलपुरमा 134 शव फेला परेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन्। रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
4: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ शव फेला परेको 579 जनाको छ। सम्पर्कविहीन व्यक्तिहरू 1924 जना। त्यसै गरी हामीले अब यो सुरक्षाकर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15,431 जना तिनवटा सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ। अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकारले निर्णय गरेर रसुवा नुवाकोटलाई 1-1 करोड र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6,15,00,000 रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 जना हुनुहुन्छ, जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरिएको व्यक्तिको संख्या चाहिँ 4,451। आज चाहिँ जल विद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 जना समेत गरी जम्मा 4,451 जना अहिलेसम्म रेस्क्यु भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 जना र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी नुवाकोट पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। मैले सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, त्यो हेर्नको लागि पनि अनुरोध गरे।
2: यसैबीच आज मात्रै बाढीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 टिमुरे च्याप्रोबेसी र मैलुङ लगायत क्षेत्रबाट 40 विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याहदेखि बिहिबार राति 12 विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रूपियाँ जम्मा भएको हो। यसैबीच 87 राजी राणाले कोषमा 1,09,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको सडक विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सडक पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सडक अहिले दुवैतर्फी सञ्चालनमा आएको हो। तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोडिएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सिआइएनलाई जानकारी दिनुभयो।
5: अत्यावश्यक साधन चलाउने गरी भनेको छौँ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
2: यस्तै भीषण बाढीका कारण सडक सञ्जालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सडक मार्फत जोडिएको छ। वैकल्पिक सडक प्रयोग गरेर चारपाङ्ग्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा सहरे गटखार पुल आप्र नर्जा लच्याङ शर्मथली पार्टी खर्क बोगटी टार कालीका स्थान हुँदै थुन्चे पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। सडक खुलेसँगै बाढीका कारण लामो समयदेखि सडक सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तासम्म समेत यस विषयमा दबाव दिन नहुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको साङ्घाई स्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मार्डुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। 3 राउण्डको खेलमा ढाँट विजयी हुनुभएको हो। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अङ्क दिएपछि ढाँट विजयी हुनुभएको हो। ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुङ्ग्रिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो।
1: सन्तोषी रावल बाढीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी
6: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला किनभने अहिलेको समयमा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो
1: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा भोटेको सीमा त्रास विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
7: ओहो दाई कता जाँदै हुनुहुन्छ
8: हिजो आज के भयो बहिनी कहिले पखाला लाग्छ दिसा गर्दा रगत आउँछ मलद्वारमा घाउ दिसा गर्दा दुख्ने चिलाउने रगत देखा पर्ने समस्या भएको छ त्यही चेक गर्न जाँदैछु बरु कतातिर राम्रो होला
7: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सारसूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि
9: हजुर यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बबासिर एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाथ सम्बन्धी रोग मृगौलाको पत्थरी महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग मधुमेह सुगर रोग आन्द्रा तथा पेट सम्बन्धी रोग छाला सम्बन्धी रोग पुरुषमा हुने यौन क्षमतामा कमी कलेजो सम्बन्धी रोग अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ
10: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म साँझ 4 बजेदेखि 7 बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
9: म पार्वती आयुर्वेद क्लिनिक जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगञ्ज सम्पर्क नम्बर 98480 27590 र 081534328
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि
13: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: भीषण बाढीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन् बाढीका कारण नदी र खोलामा शव लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाइ छ यस्तो अवस्थामा दूषित पानीका कारण झाडा पखाला हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका बासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं
6: जुन यो बाढीले गर्दाखेरि हाम्रो 7 वटा जिल्ला प्रभावित भएको छ विशेष गरी यो हाम्रो जति पनि पहाडी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोक

0: छन् र अहिले त्यो एरियामा चाहिँ खाने पानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उधारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानु होला, किनभने अहिलेको समयमा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो।
1: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकेला?
0: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पाखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो, र यो झाडा पाखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ, किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौँ उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विदायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौँ भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठुलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
2: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ 3 दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्।
3: पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
2: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोसीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने खबर बाहिरेसँगै भोटेकोशी आसपासका बस्तीमा त्रास फैलिरहेको छ। अहिले तालको पानी सतह घटेसँगै पानी बाहिर बग्ने क्रम रोकिएको छ। यसले तत्काल ठूलो बाढ़ी आउन सक्ने जोखिम केही कम भएको संकेत गरेको छ। तर विज्ञहरूले भने कस्तो

0: विश्लेषण गरेका छन्। नदी थुनिएर बनेको ताल फोर्दा पहिलेकै जस्तै बाढी आउला। हिमबाढीका अध्येता श्री कमल द्विवेदीको कुरा सुनौ।
1: कालमा हाम्रो चाहिँ धेरै जसो ठुला खोला ठुला नदीहरू जति हिमाली क्षेत्रबाटै आउँछन्। अब हाम्रा चाहिँ नि यो जलविद्युत योजनाहरू यिनै नदीहरूमा बनेका छन् भन्दा यसबारेमा हामीले अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्न एउटा छुट्टै निकाय नै चाहिन्छ, छुट्टै विज्ञहरूको चाहिँ एउटा चाहिँ टोली नै चाहिन्छ। यो अरू बाढी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले चाहिँ व्यवहार गर्न सक्दैनौँ भन्ने मेरो मत चाहिँ त्यस्तो हो। तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ नि भएको छैन। बाढी हो यो, मैले त्यही भएर यस्तो बाढीलाई चाहिँ हिमबाढी भन्ने मैले नामाकरण गरेको छु होइन माथिबाट त्यो। त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ, त्यो निकाल्नै सकिँदैन,
2: भेटिँदैन,
1: जस्तो भेटिँदैन। जस्तो सेतीबाढीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन। खोल अब त्यो ठुलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुर दिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन। गेगरानले पुर दिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठुलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि, जस्तो रसुवाबाट केरुङबाट चाहिँ नि त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कुलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
2: खबर क्षति पुर्याउन सकेको भए
1: उ गर्न सकेनौँ के, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब सायद यति ठुलो बाढी नआउला त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन। अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षति चाहिँ कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ। यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो, पाठ सिक्ने हो। अब हाम्रो प्रणालीले सिक्ने, मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने, सबैले सिक्ने हो। अब के गर्नुहुन्छ के गर्नुहुन्न, प्रकृतिले को चाहिँ जुन एउटा लीला भनौँ होइन, प्रकृतिको लागि यो अब एउटा सामान्य घटना हुन होला सायद होइन, तर हामी मान्छेले चाहिँ सिक्ने हो। प्रकृतिले कसरी हामीलाई चाहिँ नि व्यवहार गर्छ अथवा प्रकृतिले कसरी अगाडि चाहिँ यस्ता खालका प्रकोप ल्याउँछन् भन्ने कुरा हामीले सिकेर अब हामीले बस्ती विकासका कुरादेखि लिएर सुरक्षाका उपाय, जस्तो अब जुन अघि हामीले भने पूर्व सूचना प्रणाली कसरी विकास गर्ने, के गर्ने, अध्ययन कसरी गर्ने भन्ने सबै कुरा सिक्ने हो। अब कतिपय कुराहरू हाम्रो पकडभन्दा धेरै बाहिर हुन्छ। प्रत्येक घटना दुर्घटना अथवा यस्ता खालका विपदहरूबाट हामीले सिक्नुपर्छ र आगामी भविष्यको चाहिँ नि भविष्यका चाहिँ नि अब भनौँ सन्ततिहरूलाई बचाउनेतिर हाम्रो ज्ञान प्रयोग गर्नुपर्छ। जस्तो माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढी चाहिँ नि अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कमै हुनसक्छ। पछिल्लो वेब आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाढी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन। तर त्यो फुट्नलाई समय लाग्छ, तुरुन्तै त अब नफुट्ला। र यस्तो किनभने यो बाढी र अरू सामान्य बाढीको फरक के हो भने, सामान्य बाढीमा पानी मात्रै हुन्छ, धेरै पानी हुन्छ, थोरै मात्र घेग्रान हुन्छ भने यसमा सृजना हुने, यस्ता हिमबाढीमा सृजना हुने गेगरानको चाहिँ नि जुन मात्रा जुन छ नि यो अथाह हुन्छ। यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल गेगरान चाहिँ आउन सक्छ यस्तो बाढीमा। मैले पोखरा
2: गेगरानले चाहिँ अझ बढी जोखिम बढाउँछ।
1: गेगरानले किन जोखिम गर्छ त भन्दा त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ। अब अहिले हामीले जुन देख्यौँ नि माथिल्लो सतहसम्म चाहिँ बाढी आएको नि, गेगरानले खोला पुरिदियो, त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ नि पुरिदिएको अवस्था छ नि होइन। भन्दा त्यही भएर यो गेगरान एकदम धेरै सृजना भएर बगेर आएको छ। र गेगरानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि, बाढी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै गेगरान चाहिँ बग्न सक्छ, गेगरान भाव भनौँ है त्यसरी बग्न सक्छ। त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ त्यो गेगरानले चाहिँ खोला किनारमा छोडिदिन्छ, खोलामा छोडिदिन्छ त्यो पानी मात्रै, पानी र लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन। भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भावना, तर सतर्क चाहिँ रहनुपर्छ है। र माथिल्लो चाहिँ नि क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने यो एकदम निरन्तर सम्पर्कमा र चाहिँ रहनुपर्छ। तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
2: त्यसलाई
1: जोखिम चाहिँ छ, सतर्क रहनुपर्छ होइन। तर जुन जत्रो स्केलको अहिले हामीले त्यसरी नै जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
2: एकजना प्रदीप मगरजीको कमेन्ट छ, उहाँले चाहिँ यस्ता थुनिएका अझै ठुला हिमताल छन् भन्ने छ, अबको तयारी के होला भनेर सोध्नु भएको छ।
1: अब यस्तो छ, अब हिमताल छ त्यहाँ माथिपट्टि, त्रिशुलीको माथिपट्टि हिमतालहरू छन्। तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन् 1998 हो होइन, लगभग 28-29 वर्ष भयो। जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु होइन। त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठुलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन। भन्दाखेरि धेरै जसो ठुला हिमतालहरूको अध्ययन भए, तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 मादीमा त्यस्तै बाढी आयो जहाँ हिमतालै थिएन होइन, र त्यसपछि 2012 सेती बाढी आयो जहाँ हिमताल विस्फोटन होइन त्यो भन्दाखेरि, त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गएँ भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको गेग्रान द्रुतगतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठुलो पानी पर्नु, हिमाली क्षेत्रमा धेरै ठुलो पानी परेर लेदोसहित बग्नु, लेदो बगाउनु, बगेर तल बाढीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ चाहिँ एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढीहरू आउँछन् भन्ने चाहिँ देखियो। अब अहिले हामीले जुन देख्यौँ यो ठुलो हिमताल एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन, तर ठुला हिमताल मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढी आइरहेको चाहिँ हामीले देखेका छौँ।
0: जोखिम भने कायमै रहेको बाढी पूर्वानुमान शाखाको भनाइ छ। रसुवा बाढीमा परेका मध्ये अहिलेसम्म 599 जनाको शव फेला परेको छ, करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाइ छ। बेपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ। पृथ्वी राजमार्ग दुवै तर्फ सञ्चालनमा आएको छ, तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ। रसुवा फेरि सड़क सञ्जालमा जोडिएको छ र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू युएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: on ya.
1: Extreme energy drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98480213।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर BP चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: कोयले पानी एक्सट्रीम एनर्जी ड्रिंक।
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: OSR Digital, entertaining the nation.

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक छार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्य अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।
6: नमस्ते दाई।
7: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
6: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
7: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
8: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
9: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
10: हाम्रा विशेषताहरू:
9: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
10: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
9: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
10: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
9: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
10: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
9: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
10: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
9: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
10: सम्पर्क फोन नम्बर 081530274 र 98580 21822।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौँ मानिसको उद्धारमा विशेष टोली परिचालन गरिएको सेनाको भनाई।
1: अहिले सुरुङहरूमा फोकस भएको छ, त्यसमा स्पेशल टोली, स्पेशल इक्विपमेन्ट युज गर्ने टोली छ।
0: ज्यान गुमाएकाहरूको शव विभिन्न जिल्लामा किन पठाइँदैछ?

0: बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढिरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
1: आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
0: मन्त्रालयका सह प्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डै 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा 2 वर्षदेखि लगाउँदै आएको कर्फ्यू र सङ्कटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घन्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँच स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड V को निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन VIII को आगमन हेर्न थुप्रै मानिसहरू जम्मा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड V को 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशकभन्दा बढी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका न्याय मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सर्वसैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउने बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्मकैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौँ बोस्नियाली मुस्लिम पुरुष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलङ्का सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढी जङ्गली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झन्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय तारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 वटा हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बिबिसी नेपाली सेवा हो।
2: साँझपखमा तपाईँलाई स्वागत छ। झन्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टिम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्कविहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाइमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
3: कति ठाउँमा पुरै लेदो जमेको छ, त्यो सँगसँगै सुरुङको कहाँनिर एक्ज्याक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लगाउन नि गाह्रो भएको छ। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनमा सम्हाल्नु हुनुहुन्थ्यो, उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेकथ्रू गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
2: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
3: सुरुङहरूमा अहिले सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको, आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि कन्टिन्यू गरे।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
4: मिटिङ गर्दा गर्दै पनि स्याप्रु बेसीबाट 14 जनाको रेस्क्यु भएको छ, मलाई इन्फर्मेसन आए अनुसार अर्को टनेलमा अपर 360 मेगावाटको बाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
2: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
4: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यु भयो भनेर चाहिँ अहिले आएको छ, सुरक्षित ठाउँमा उहाँलाई चाहिँ पुर्याइएको अवस्था छ।
2: उनका अनुसार अन्य आयोजनाका सुरुङबाट पनि उद्धार भइरहेको छ। रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो सङ्ख्यामा भेटिएका छन्।

0: शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
1: यातायातको पनि सहजता छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नुपर्ने, किनभने आफन्त आउँजेलसम्म पहिचान गर्न, थप पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अझ विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा यकिन गरेर पठाउन र अङ्गभङ्ग धेरै भएका सबहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग सब भण्डारण गर्ने राख्ने फ्रिजहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने सङ्ख्याहरूमा अलिकति चुनौतीपूर्ण सङ्ख्या छ। त्यसलाई हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौँ, गर्नुपर्ने छ।
0: कसैले पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासम्म पुग्नु पर्यो, पाल्पा पुग्नु पर्यो?
1: परेन परेन, त्यस्तो परेन। किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना, चिमुरे नेपालको नयाँ घटना भयो, सबभन्दा उत्तरतिर हो र सबभन्दा तल हेर्यो भने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर एक ठाउँ व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सकिने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने, सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार चाहिँ कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नाम सहित फोटो सहित राखिदिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यस अनुसार म्याच गर्ने अनि उहाँहरूलाई सहजीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम न्यूनीकरण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बाढीका कारण तीनवटा जिल्लाका झण्डै 2 दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन सुरु गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
2: 8 धादिङको, 6 रसुवाको, 7 चाहिँ गुलुवाको, 21 विद्यालयकोमा झन्डै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी टेन्टेटिभ डाटा पाछौँ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाइएको छ हजुर। र त्यसकै कतिपय प्रधानाध्यापकहरू, शिक्षकहरू, कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि, वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी पाइया छ।
3: यो चाहिँ रसुवाको हकमा,
2: रसुवाको हकमा कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
3: पठन पठन फेरि सुरु गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
2: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइ लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो। त्यसमध्ये बढी क्षति भएको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सन्दर्भमा हामीले 3 चरणमा यो सोच बनाएका छौँ। पहिलो सुरुवाती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त शोध खोज उद्धार, त्यसपछि उपचार, अनि त्यसपछि लिएर बल्ल चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि, गाउँका अभिभावकहरू पनि पुरै त्रसित। त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग्छ। त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा, भेटघाट, पुनर्जीवन, होइन, आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ सुरु गर्ने भन्ने सोच बनाएको छौँ।
0: उनी थिए शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै। बाढीका कारण रसुवाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
4: अस्तिको दिनको जुन विनाशकारी बाढी छ त्यो बाढी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले यहाँ चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकार सँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रुट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चिन दुवैतर्फ जुन बाढीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनिया पनि चिनिया नागरिकहरू पनि ठुलो सङ्ख्यामा त्यो दिन अस्तिको दिन 93 चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ त्यसैले त्यो सङ्ख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
0: चिनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की भन्छन्।
5: केरुङमा 176 गाडी चाहिँ लोड भएर बसिया छ। अब त्यहाँ त्यो चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी छ, घरमा मान्छे कहाँ छन् के छन् भन्ने छ। त्यो हिसाबले चालक सहित गाडी चाहिँ कोरोला नाकाबाट चाहिँ यता ल्याउनु पायो भने सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ छ। बरु नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने अनि चौबार आएर गाडी चेक गरिदिने भन्सार गर्ने गरिदियो भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
0: त्यो त अब भन्सार विभागले सूचना पनि जारी गरेका छैन र त्यो ब्याङ्कमा
5: त्यो त्यो गर्नु भनेर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी ल्याउने पहल त नेपाल सरकारले गरिदिनु पर्यो नि त। केरुङमा भएको झन्झनै अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था चाहिँ नेपाल सरकारले चाहिँ चिन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौँ ट्रकहरू चाहिँ बाटो बाटोमा छन्। अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोलाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेको छ, त्यसले गर्दाखेरि अब 22 हालेर आउने अब नयाँ माल आउनु सम्भव हुँदैन। त्यो भएर अहिले वैकल्पिक चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भन्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारमा सहजता आउँछ भन्ने नै हो।
0: बिबिसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोला नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौँ। त्यसबेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
5: रंग बहार रंग बहार
6: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
5: घर रंगाऊ खुशी बनाऊ
6: उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्सले

0: यो बच्चा कति रोगको रोइ गरेको होला। बेला बेलामा खाना खुवाइ राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
1: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को को हुनुहुन्छ घरमा?
0: स्वयंसेविका दिदी, घरमा त सबै छौँ। तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोगको रोइ गर्छ।
1: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
2: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
3: हार्ट जोर्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोर्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसुति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
2: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-531-386 र 97-648-0831।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
1: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू:
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय: सोमबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजेदेखि 8:50 सम्म, साँझ 5:15 बजेदेखि 7 बजेसम्म, शनिबार र आइतबार बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 3:30 बजेदेखि 6:30 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: कौशल्या मेमोरियल हस्पिटलद्वारा एक महिने फ्री ओपिडी सेवा सुरु भएको छ।
5: कोहलपुर 9 हवलदारपुर स्थित कौशल्या मेमोरियल हस्पिटलमा स्त्री रोग विशेषज्ञद्वारा बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म एक महिनासम्म फ्री ओपिडी सेवा सञ्चालन भएको छ।
6: प्रदान गरिने सेवाहरू:
3: गर्भवती जाँच सेवा,
5: महिलाको तल्लो पेट दुख्ने समस्या,
3: पाठेघरमा मासु पलाएको समस्या, यौनी चिलाउने समस्या, गन्नाउने सेतोपानी बग्ने समस्या,
5: एप्टोपिक प्रेग्नेन्सी सम्बन्धी समस्या, निसन्तानपन सम्बन्धी समस्या, महिनावारीमा गडबडी,
3: पाठेघरमा हुने क्यान्सर जाँच तथा सम्पूर्ण स्त्री तथा प्रसूति सम्बन्धी समस्याको चेक जाँच तथा उपचार गरिन्छ। यही श्रावण 15 गतेदेखि भाद्र 15 गतेसम्म फ्री ओपिडी सेवा सञ्चालन हुने भएकाले सबैमा जानकारी गराउँदै सेवा लिनका लागि अनुरोध छ।
5: सम्पर्क कौशल्या मेमोरियल हस्पिटल, कोहलपुर 9 हवलदारपुर बाँके। सम्पर्क फोन नम्बर 081-41-40-07 र 98-482-63-399।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
7: विदेश नाटेको दाई, प्रोसेस गर्दै थिए, अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त, अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा
11: विशेषताहरू।
12: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
11: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
12: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
11: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
12: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
11: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
12: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
11: सम्पर्क फोन नम्बर 081 530 274 र 98 580 21 800 22।

0: toilet pony, yeah. Extreme energy drink.
1: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
2: ओहो दाइ, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बीएससी लाई मेसिन सप्लाई छँदैछ नि।
1: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
2: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
3: बीएससी लाई मेसिन सप्लायर्स घरबारी टोल पिपल चौतारा उपमहानगरपालिका 2 नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98481283618, 98224-1572 र 98224-5478।
4: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भयो।

0: राज भट्टराई एमबीबीएस एमएस केयू वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जन बाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।